नमस्कार, शुभ प्रभात। मीडियम वेब 213.67 मीटर तथा 1404 किलोहर्ज अनि एफएम कञ्चनजंघा 103 मेगाहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, आज हो विक्रम सम्वत 2083 साल जेठ महिनाको 28 गते। तदनुसार अंग्रेजी वर्ष 2026 को जून 11 तारीक आज बिहिबार। हाम्रो स्टुडियोको घड़ी अनुसार समय यस बेला बिहानीको 6:32 भइसकेको छ र आकाशवाणी गान्तोक सुनेर बस्नुभएको सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन जनाउँदै हाम्रो प्रथम अधिवेशनको शुभारम्भ गर्न लागिरहेका छौं यस मंगल ध्वनिबाट।

राष्ट्रपिता महात्मा गान्धीले भन्नुभएको छ, तिमीले मानवतामाथिको विश्वास गुमाउनु हुँदैन। मानवता एउटा महासागर जस्तै हो। यदि महासागरका केही थोप्लाहरू फोहोर छन् भने पूरै महासागर फोहोर हुँदैन। आदरणीय श्रोतागण, अब प्रस्तुत गर्न लागिरहेको छौ कार्यक्रम भक्ति प्रभात।

ग्यार्ताबाट गरौं। आजको यो सुन्दर बिहानी र सास फेर्न पाएकोमा परमात्मालाई धन्यवाद दिँदै भजनको धुनमा लीन बनौं। कार्यक्रम भक्ति प्रभातमा सम्पूर्ण श्रोतागणलाई हार्दिक स्वागत जनाउँदै आज लिएर आएका छौ कलाकार श्रुति सदोलिकरको स्वरमा रहेको केही मीठा मीठा भजनहरू। त श्रोता, कार्यक्रमको शुरूआत गरौं यो पहिलो भजनको साथमा।

जसरी सूर्यको आगमनले अन्धकारलाई नष्ट गर्छ, त्यसरी नै बिहानीको भजनले मनको अज्ञानतालाई हटाउँछ। प्रिय श्रोतागण, कार्यक्रमलाई अघि बढाउँदै अब प्रस्तुत छ यो दोस्रो भजन।

श्रोता सुनिरहनु भएको थियो कार्यक्रम भक्ति प्रभात अन्तर्गत गायक कलाकार श्रुति सदुलिकरको आवाजमा केही भक्तिमय भजनहरू। हवस् श्रोता, यिनै भजनहरूको साथै कार्यक्रम भक्ति प्रभात आजको लागि यही समाप्त हुँदछ।

0: वो भी ऐप से।
1: अनजान ऐप से बचें।
2: RBI कहता है
1: जानकार बनिए, सतर्क रहिए।
3: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
4: गत 30 मईदेखि 28 जून 2026सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
3: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
4: 1 जुलाई 2026सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
3: फारम ECINET एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
4: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
5: श्रोता कार्यक्रममा पुनः स्वागत जनाउँदै अब सुनाउन लागिरहेको छौ सन् 1968 सालमा निर्मित चलचित्र अभिलाषाबाट, जसका निर्देशक हुन् अमित बोस। मीना कुमारी, संजय खान अनि अन्य कलाकारहरूको यस चलचित्रमा मुख्य

भूमिका रहेको छ। यस चलचित्रका गीतहरूमा शब्द दिनुभएको छ मजुर सुल्तानपुरीले अनि संगीत रहेको छ आरडी बर्मनको। त श्रोता स्वीकार्नुहोस् यो दोस्रो प्रस्तुति कलाकार किशोर कुमार अनि लता मंगेशकरको युगल आवाजमा।

श्रोताहरूले सुनिरहनु भएको छ आकाशवाणी गान्तोक केन्द्रबाट पुराना सदाबहार हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम गोल्डन मेलोडिज। हजुर श्रोता, कार्यक्रमलाई अघि बढाउँदै अब प्रस्तुत छ सन् 1966 सालमा निर्मित चलचित्र सावन की घटाबाट। शक्ति सामन्तद्वारा निर्मित साथै निर्देशित यस चलचित्रका गीतहरूमा धुन भर्नुभएको छ ओपी नायरले अनि शब्द रहेको छ एसएच बिहारीको। मनोज कुमार, शर्मिला टेगोर अनि मुमताजले यस चलचित्रमा मुख्य रूपमा अभिनय गरेका छन्। त श्रोता स्वीकार्नुहोस् यसै चलचित्रको यो गीत कलाकार आशा भोसलेको आवाजमा।

प्रिय श्रोतागण सुनिरहनु भएको थियो चलचित्र आपकी कसमबाट यो गीत। हवस् श्रोता, यस गीतको साथ कार्यक्रम गोल्डन मेलोडिजको निर्धारित समय यहीँ पूरा हुँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौँ। श्रोताहरूले अब आकाशवाणीको खरसाङ केन्द्रबाट समप्रसार गरी नेपालीमा समाचार सुन्नुहुनेछ।

नमस्कार, यो आकाशवाणी हो। अब सविता क्षेत्रबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा नीति आयोगको 11 गवर्निङ काउन्सिलको बैठकको अध्यक्षता गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले देशका 140 करोड़ नागरिकहरूको आकांक्षाहरू निश्चित रूपमा पूरा हुने र एनडीएले सधैं राष्ट्रको विश्वासलाई बलियो बनाएको बताउनुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले बुल्गेरियाका प्रधानमन्त्री रूमेन रादेवसँग हिज राजधानी सोफियामा भेटवार्ता गर्नुभयो। भारतीय रेलवेले रेलवे स्टेशनहरूमा राष्ट्रव्यापी अग्नि सुरक्षा अडिट शुरू गरेर यात्रीहरूको सुरक्षा बढ़ाउने दिशामा महत्वपूर्ण कदम चालेको छ। अनि मौसम विभागले आज अरूणाचल प्रदेश, आसाम, मेघालय, केरला र माहे, ओडिसा, उपहिमालय, पश्चिम बंगाल र सिक्किममा भारी वर्षाको पूर्वानुमान गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीस्थित राष्ट्रपति भवन सांस्कृतिक केन्द्रमा नीति आयोगको 11 गवर्निङ काउन्सिलको बैठकको अध्यक्षता गर्नुहुनेछ। विकसित भारत 2047 लागि टीम इण्डियाको प्रधानमन्त्रीको दृष्टिकोणको अनुरूप यस वर्षको बैठकको विषय विकसित भारत 2047 लागि समावेशी मानव विकास रहेको छ। बैठकमा विभिन्न राज्यका मुख्यमन्त्रीहरू र

0: केन्द्रशासित प्रदेशका उपराज्यपालहरू सहभागी हुनेछन्। उनीहरू बीच समावेशी मानव विकास ढाँचाबारे चर्चा हुनेछ, जुन चार प्रमुख स्तम्भ आधारित छ। यसमा आधारभूत मानव पूँजी र भविष्यको कौशल विकास, उत्पादनशील रोजगारी, उद्यमशीलता र विकेन्द्रित विकास, स्वास्थ्य, पोषण र कल्याण र सबैका लागि समानता र सम्मानको प्रतिभूति समावेश रहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले देशका 140 करोड़ नागरिकहरूको आकांक्षाहरू निश्चित रूपमा पूरा हुने र एनडीएले सधैँ राष्ट्रको विश्वासलाई बलियो बनाएको बताउनुभयो। नयाँ दिल्लीको भारत मण्डपममा आयोजित एनडीए सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, विगत 12 वर्षमा 25 करोड़ भन्दा बढ़ी मानिसहरू गरीबी रेखाबाट बाहिर आउनु सरकारको सही नीति र सही दिशाको प्रमाण हो। विकसित भारतको सपना अब हरेक नागरिकको संकल्प बनेको प्रधानमन्त्रीले बताउनुभयो। उहाँले भन्नुभयो, विश्वव्यापी आर्थिक चुनौतीहरू हुँदाहुँदै पनि भारतले 2025-26 7.7% विकास दर हासिल गरेको छ र अब यो विश्वको सबैभन्दा द्रुत गतिमा वृद्धि भइरहेको अर्थव्यवस्थाहरूमध्ये एक भएको छ।
1: एनडीए के 12 वर्षों की उपलब्धियों की एक और विशेषता है, हमें ये उपलब्धियां वैश्विक अस्थिरता और अशांति के दौर में हासिल हुई है। दुनिया के बड़े बड़े देशों की अर्थव्यवस्थाएं संघर्ष कर रही है, तब भी 2025-26 में भारत ने 7.7% की ग्रोथ रेट हासिल की है और पिछला क्वार्टर तो जो 31 मार्च को खत्म हुआ उसमें भी भारत की ग्रोथ 7.8% रही है।
0: उहाँले भन्नुभयो, सरकारले राष्ट्रिय हितमा महिला आरक्षण, 3 तलाक विरूद्ध कानून, नागरिकता संशोधन अधिनियम, भारतीय न्याय संहिता र वन रैंक वन पेन्शन जस्ता महत्वपूर्ण निर्णयहरू लिएको छ र यस्ता साहसिक निर्णयहरू भविष्यमा पनि जारी रहनेछ। यसअघि एनडीएले प्रधानमन्त्री नरेन्द्र मोदीलाई देशको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री बनेकोमा बधाई दिँदै विशेष प्रस्ताव पारित गरेको थियो। सम्मेलनमा एनडीएका सबै सहयोगीका प्रमुख नेताहरू, मुख्यमन्त्रीहरू र उपमुख्यमन्त्रीहरू उपस्थित थिए। बैठकमा विकसित भारत 2047 रोड म्यापमाथि पनि चर्चा भएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वका नेताहरूले पठाएका बधाई सन्देशका लागि हार्दिक आभार व्यक्त गर्नुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीलाई शुभकामनाका लागि धन्यवाद दिँदै भन्नुभयो, भारत इटली विशेष रणनीतिक साझेदारीलाई अझ बलियो बनाउन र दुवै देशका नागरिकहरूको हितका लागि सहयोग बढ़ाउन आफू तत्पर छ। मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले पठाएको सन्देशको जवाफमा प्रधानमन्त्रीले भन्नुभयो, म भारत र मलेसिया बीचको बलियो स्थायी मित्रतालाई गहिरो महत्व दिदछु। प्रधानमन्त्रीले जर्मन चान्सलर फेडरिक मर्जप्रति पनि आभार व्यक्त गर्नुभयो। भारत जर्मनी सामरिक साझेदारीलाई अझ बलियो बनाउन र विभिन्न महत्वपूर्ण क्षेत्रहरूमा सहयोग बढ़ाउन भारत प्रतिबद्ध छ। क्यानाडाका प्रधानमन्त्री मार्क कर्नेप्रति कृतज्ञता व्यक्त गर्दै श्री मोदीले भन्नुभयो, भारत क्यानाडा साझेदारी आगामी दिनमा नयाँ उचाइहरू पार गर्दै जानेछ। भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनले नयाँ दिल्लीको भारत मण्डपमा भएको एनडीए सम्मेलनमा 35 राजनीतिक दलका 75 प्रतिनिधिले भाग लिएको बताउनु भएको छ। मीडियासँग कुरा गर्दै श्री नवीनले भन्नुभयो, एनडीएका नेताहरूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई उहाँको नेतृत्वका लागि आभार व्यक्त गरेका छन् र उहाँको ऐतिहासिक उपलब्धिका लागि बधाई दिएका छन्। यो देशको 140 करोड़ जनताका लागि गर्वको क्षण हो। श्री नवीनले भन्नुभयो, वर्तमान समयमा एनडीए 22 भन्दा अधिक राज्यहरूमा सत्ता छ, जसले देशको भूगोलिक क्षेत्रको लगभग 75% भाग ओगटेको छ। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोशल मीडिया ह्याण्डल एक्समा @AIR News Karsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय खेलाड़ीहरूको प्रदर्शनको प्रशंसा गर्नुहुँदै ओलम्पिकका लागि ठूलो लक्ष्य तय गर्न आह्वान गर्नुभएको छ। नयाँ दिल्लीमा आयोजित एनडीए सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, युवा खेलाड़ीहरूले लगातार राम्रो प्रदर्शन गरिरहेका छन् र भारत द्रुत गतिमा खेलकुदको लागि एक प्रमुख वैश्विक केन्द्र बन्दैछ। उहाँले ओलम्पिकको तयारीलाई विकसित भारतको आकांक्षाको प्रतिविम्ब बताउँदै आगामी वर्षहरूमा खेल जगतमा भारतको पहिचान अझ बलियो हुने विश्वास व्यक्त गर्नुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले बुल्गेरियाका प्रधानमन्त्री रूमेन राधेवसँग हिज राजधानी सोफियामा भेटवार्ता गर्नुभयो। भेटवार्तामा जयशंकरले भारत र बुल्गेरिया बीच बलियो द्विपक्षीय सम्बन्ध रहेको र बदलिन्दो विश्व परिस्थितिमा आपसी सहयोग बढ़ाउनुपर्ने आवश्यकतामा जोड़ दिनुभयो। उक्त बैठकमा व्यापार तथा लगानी, फार्मा, सेमी कण्डक्टर, एआई, अन्तरिक्ष, रक्षा

0: अग्नि सुरक्षा अडिट शुरू गरेर यात्रीहरूको सुरक्षा बढ़ाउने दिशामा महत्वपूर्ण कदम चालेको छ। यस पहलको उद्देश्य विद्यमान अग्नि सुरक्षा प्रणालीहरूको आकलन गर्नु र सुधार आवश्यक क्षेत्रहरू पहिचान गर्नु हो, ताकि यात्री सुरक्षा बढ़ाउन र रेलवे सम्पत्तिको रक्षा गर्न सकियोस्। रेल मन्त्रालयले स्टेशन भवन, विद्युतीय उपकरण, एयर कण्डिशन र भेन्टिलेशन प्रणाली, आपतकालीन निकास द्वार र अग्नि नियन्त्रण उपकरणहरू सहित सबै महत्वपूर्ण सुरक्षा पूर्वाधारहरू यस अडिटमा समेटिनेछ। यसको उद्देश्य रेलवे स्टेशनहरूमा आगो जस्ता आपतकालीन अवस्थाहरूको प्रभावकारी रूपमा सामना गर्न तयार गर्नु हो। अडिटले तोकिएको सुरक्षा मापदण्डको पालना पनि गर्ने मन्त्रालयले जनाएको छ। निरीक्षण प्रक्रियाको क्रममा देखिएका कमी कमजोरीहरूलाई सुधारात्मक उपायहरू मार्फत तुरन्त सुधार गरिनेछ। संस्कृति मन्त्रालयले वर्ष 2024 र 2025 लागि संगीत नाटक अकादमी फेलोशिप, अकादमी रत्न, संगीत नाटक अकादमी पुरस्कार र उस्ताद बिस्मिल्ला खान युवा पुरस्कारको घोषणा गरेको छ। संगीत नाटक अकादमीको परिषदले संगीत, नृत्य, रंगमंच, लोक, जनजातीय कला र कठपुतली लगायत विभिन्न क्षेत्रका 108 कलाकारहरूलाई अकादमी पुरस्कारका लागि चयन गरेको छ। उस्ताद बिस्मिल्ला खान युवा पुरस्कारका लागि 106 जना युवा कलाकार छनौट भएका छन्। उस्ताद बिस्मिल्ला खान युवा पुरस्कारको लागि 25,000 रूपियाँ ताम्रपत्र र वस्त्र रहेको छ। यस्तै अकादमी रत्नलाई 3,00,000 नगद पुरस्कार प्रदान गरिनेछ भने अकादमी पुरस्कारलाई 1,00,000 रूपियाँ ताम्रपत्र र अंग वस्त्र प्रदान गरिनेछ। मौसम विभागले आज अरूणाचल प्रदेश, आसाम, मेघालय, केरला र माहे, ओडिसा, उपहिमालय, पश्चिम बंगाल र सिक्किममा भारी वर्षाको पूर्वानुमान गरेको छ। अण्डमान र निकोबार द्वीप समूह, बिहार, तटीय आन्ध्र प्रदेश र कर्नाटक, गंगे, पश्चिम बंगाल, कोंकण र गोवा, तमिलनाडु र उत्तर पूर्वी भारतमा पनि दिउँसो वर्षाको अवस्था रहने अनुमान गरिएको छ। दिल्ली, हरियाणा, चण्डीगढ़, हिमाचल प्रदेश, जम्मू कश्मीर, लद्दाख, पंजाब, उत्तर प्रदेश र उत्तराखण्डमा पनि मेघ गर्जन, चट्याङ र असिना वर्षाको सम्भावना रहेको मौसम विभागले जानकारी दिएको छ। यो समाचार युट्यूबमा @AIR कर्सियङ मार्फत पनि यहाँहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा नीति आयोगको 11 गवर्निङ काउन्सिलको बैठकको अध्यक्षता गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले देशका 140 करोड़ नागरिकहरूको आकांक्षाहरू निश्चित रूपमा पूरा हुने बताउनु भएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले बुल्गेरियाका प्रधानमन्त्री रूमेन रादेवसँग हिज राजधानी सोफियामा भेटवार्ता गर्नुभयो अनि मौसम विभागले आज अरूणाचल प्रदेश, आसाम, मेघालय, ओडिशा र उपहिमालय, पश्चिम बंगाल र सिक्किममा भारी वर्षाको पूर्वानुमान गरेको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
1: मिडियम वेभ 213.67 मिटर तथा 1404 किलोहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय यस बेला हाम्रो स्टुडियोको घड़ीमा बिहानीको 7:35 भइरहेको छ र अब प्रस्तुत छ कार्यक्रम प्रणाम सिक्किम।

हजुर श्रोता, कार्यक्रम प्रणाम सिक्किम सुनिरहनु भएको छ र अब फेरि जन्मकै कुरालाई अघि बढ़ाउ। 1948 लालू प्रसाद यादवको जन्म आजकै दिन फुलवरिया गाउँ गोपालगंज बिहारमा भएको। उनी भारतका प्रसिद्ध राजनीतिज्ञ एवं बिहारको पूर्व मुख्यमन्त्री पनि हुन्। लालू प्रसाद यादवलाई सफल रेल मन्त्रीहरूमा मानिन्छ। आए दिन उनीमाथि विभिन्न आरोपहरू लागिरहेको भए तापनि उनी आफ्नो बोल्ने शैलीको निम्ति देशमा मात्र नभएर विदेशमा पनि प्रसिद्ध छन्। उनी 2001 बिहार क्रिकेट बोर्डका अध्यक्ष पनि रहिसकेका छन्। 1909 केएस हेगडेको जन्म ब्रिटिश भारतको मद्रासमा भएको हो। उनी भारतीय राजनीतिज्ञ र शिक्षाशास्त्री थिए। 1913 आजकै दिन जन्मेका हुन् हिन्दी फिल्म निर्देशक लेखक निर्माता सईद लतीफ। उनी 1948 जिद्दी आरजू जस्ता फिल्महरूको निर्माता हुन्। उनको जन्म आजकै दिन उत्तर प्रदेशमा भएको हो। उनले करियरको शुरूआत बम्बे टकिजबाट गरेका हुन्। सुरुवातमा उनले 1941 फिल्म नयाँ संसारमा अशोक कुमारको निम्ति डायलग लेखेका थिए। उनले काम गरेका केही फिल्महरूको कुरा गर्दा झूला, दरवाजा, सिसा, शिकायत इत्यादि हुन्। यसरी नै 1927 आजकै दिन जन्मेका हुन् मिजोरामका मुख्यमन्त्री पू लालदेङ्गा, जसले मिजो नेशनल फ्रन्टको स्थापना गरेका हुन्। मुख्यमन्त्रीको रूपमा उनले 1986 1988 सेवा पुर्याएका थिए। 1920 नेपालको नवौं शाहवंशीय राजा महेन्द्र वीरविक्रम शाहको जन्म आजकै दिन भएको थियो। उनको शासनकाल 1955 1972 रहेको थियो। यसरी नै 1880 अमेरिकाको पहिलो संसद सदस्य रेफिनको पनि जन्म आजकै दिन भएको थियो।

प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणीको गान्तोक केन्द्रबाट। श्रोता, आज 11 जून र आजको दिनलाई इन्टरनेशनल डे अफ प्ले अर्थात खेलको अन्तर्राष्ट्रिय दिवसको रूपमा पालन गरिन्छ र यो दिवस 11 जून 2024 पालन गर्न थालिएको हो। श्रोता, खेल मानव जीवनको महत्वपूर्ण हिस्सा हो। खेलले मानिसहरूलाई शारीरिक रूपमा स्वास्थ्य, मानसिक रूपमा सक्रिय तथा सामाजिक रूपमा जिम्मेवार बनाउन मदत गर्छ। संयुक्त राष्ट्रसंघले बालबालिका तथा सबै उमेर समूह का मानिसहरूको शारीरिक, मानसिक र सामाजिक विकासको लागि खेलको महत्वलाई उजागर गर्न यो दिवसको घोषणा गरेको हो। खेल केवल मनोरञ्जनको साधन मात्र होइन श्रोता, शिक्षा, स्वास्थ्य, सृजनशीलता र सामाजिक एकताको आधार पनि हो। खेलले बालबालिकाको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्छ। खेलकुद तथा विभिन्न सृजनात्मक खेलहरूबाट बालबालिकाले नयाँ कुरा सिक्ने, समस्या समाधान गर्ने, सहकार्य गर्ने तथा अनुशासन पालन गर्ने बानी विकास गर्छन्। खेल मार्फत उनीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता तथा सकारात्मक सोचको विकास हुन्छ। त्यसैले खेललाई बालबालिकाको अधिकारको रूपमा पनि हेरिन्छ। आजको आधुनिक समयमा मोबाइल, इन्टरनेट, भिडियो गेमको कारण धेरै बालबालिकाहरू खुल्ला वातावरणमा खेल्नबाट टाढा हुँदै गइरहेका छन्। त्यसैले उनीहरूको स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। नियमित खेलकुद नगर्दा मोटोपन, तनाव, आँखा सम्बन्धी समस्या तथा मानसिक असन्तुलन जस्ता समस्या बढ्न सक्छ। यसैले अभिभावक, शिक्षक तथा समाजले बालबालिकाहरूलाई विशेष गरेर खेल्नको लागि प्रोत्साहित गर्नु अत्यन्त आवश्यक छ। खेलले समाजमा एकता र मित्रताको भावना पनि विकास गर्छ। विभिन्न जाति, भाषा, धर्म र संस्कृतिका मानिसहरू खेल मार्फत एक आपसमा नजिक आउन सक्छ। खेलले भेदभाव हटाएर समानता र सहकार्यको भावना बढाउँछ। अन्तर्राष्ट्रिय स्तरमा पनि खेलले देशहरूबीच मित्रताको सम्बन्ध स्थापना गर्न ठूलो सहयोग पुर्याउँछ। अन्तर्राष्ट्रिय खेल दिवसको मुख्य उद्देश्य सबैलाई खेलको महत्वबारे सचेत गराउनु र सुरक्षित तथा समावेशी खेल वातावरण निर्माण गर्नु हो। विद्यालय, समुदाय तथा सरकारले पनि खेल मैदानको संरक्षण, खेलकुद सामग्रीहरूको उपलब्धता र खेलकुद कार्यक्रमको आयोजना गरेर यस दिवसलाई सार्थक बनाउन सक्छन्। अन्तर्राष्ट्रिय खेल स्वस्थ जीवन, खुशी र सकारात्मक समाज निर्माणको आधार हो। बाल बालिकादेखि लिएर वृद्धसम्मका सबैका लागि खेल अत्यन्त आवश्यक कुरा हो। यसैले हामी सबैले दैनिक जीवनमा खेललाई स्थान दिई स्वस्थ, सक्रिय र आनन्दित जीवन बिताउनुपर्छ भन्ने आह्वानको साथ श्रोता, आज इन्टरनेशनल डे अफ प्ले अर्थात खेलको अन्तर्राष्ट्रिय दिवस पालन भइरहेको छ।

0: हजुर श्रोता, अब कुरा गरौं विगतमा आजकै दिन घटेका केही घटनाहरूबारे छोटो जानकारी। 1770 आजकै दिन क्याप्टन जेम्स कुकले ग्रेट बैरियर रिफ अस्ट्रेलियाको खोज गरेका थिए। उसो त 9 तारीकको दिन हामीले रिफ ट्राइंगल डेको बारेमा श्रोताहरूलाई जानकारी गराइसकेका छौं।
1: हजुर, 1184 ईसा पूर्वमा स्पार्टासँग ट्रोजन युद्ध पश्चात आजकै दिन ट्रोय नगर जलाइदिएको थियो।
0: 1892 आजकै दिन विश्वको सबैभन्दा पहिलो फिल्म स्टुडियो लाइमलाइट डिपार्टमेन्टको औपचारिक रूपमा मेलबर्न अस्ट्रेलियामा स्थापना भएको थियो। 1895 आजकै दिन विश्वमा प्रथमपल्ट पेरिसको बर्डवेक्समा मोटर रेस भएको थियो।
1: 1776 अमेरिकाको स्वतन्त्रताको घोषणा पत्र तयार गर्नको निम्ति समिति बनाएको थियो। यसरी नै 1866 इलाहाबाद उच्च न्यायालयको स्थापना भएको थियो। योभन्दा अघि आगरा उच्च न्यायालयको नामले चिनिन्थ्यो।
0: 1903 आजको दिन सर्बियाका केही उग्रपन्थी अधिकारीहरूले राजदरबारमा पसेर अलेक्जाण्डर अर्बेनोभिक अनि उनको पत्नी क्वीन ड्रागाको हत्या गरिदिएका थिए।
1: 1921 ब्राजिलमा महिलाहरूलाई चुनावमा मत दिने अधिकार प्रदान गरिएको थियो।
0: हजुर, 1935 आजको दिन आविष्कारक एडविन आर्मस्ट्रङले युएसको एल्पाइन न्यू जर्सीमा एफएम प्रसारणबारे पब्लिक डेमोन्स्ट्रेशन गरेका थिए।
1: 1940 युरोपीय देश इटलीले मित्र देशहरूको विरूद्ध युद्धको घोषणा गरेको थियो। यसै वर्षको कुरा गर्दा द्वितीय विश्वयुद्धको समय इटलीको वायुसेनाले पहिलोपल्ट माल्टा द्वीपमा हमला गरेको थियो।
0: हजुर, 1955 आजकै दिन सम्पन्न भएको मोटर स्पोर्ट्स रेसमा अस्टिन हेले अनि मर्सिडिज बेन्च आपस्तमा ठोकिएपछि 83 दर्शकहरूको मृत्यु भएको थियो अनि 100 भन्दा ज्यादा घाइते भएका थिए र अहिलेसम्मको मोटर रेस इतिहासको यो नै ठूलो दुर्घटना हो। 1956 श्रीलंकामा भएको गाल ओया साम्प्रदायिक झडपमा 150 भन्दा ज्यादा श्रीलंकाका अल्पसंख्यक तामिलहरूको मृत्यु भएको थियो। 1963 आजकै दिन दक्षिणी भियतनाममा एकजना बौद्ध भिक्षु थी क्वाङ डुकले व्यस्त शहर साइगाउँमा आफैलाई ग्यासोलिनले आगो लगाएका थिए र धार्मिक स्वतन्त्रताको माग गरेका थिए।
1: 1942 अमेरिका र तत्कालीन सोभियत संघले द्वितीय विश्वयुद्धको समय ल्याण्ड लिज सम्झौतामा हस्ताक्षर गरेको थियो।
2: के साह्रो मख परेर के सुनेको हो मोबाइलमा?
3: रेडियो गान्तोक सुनेको नि। अहिले त यो मोबाइल एपमा पनि रेडियो गान्तोक मजाले सुन्न सकिन्छ नि। सुन्नुहोस् त।

0: पाए हो त रहेछ। लु यो मेरो मोबाइलमा पनि यो एप डाउनलोड गर्दे त।
1: हजुर श्रोता, तपाईँले पनि आफ्नो मोबाइलमा गुगल प्ले स्टोरबाट सित्थैमा न्यूज अन एआईआर एप डाउनलोड गर्नुहोस् अनि रेडियो लाइभमा गएर भारतभरिका रेडियो स्टेशनहरूमा रेडियो गान्तोक सिलेक्ट गर्नुहोस् अनि जहाँ भए पनि मजाले सुन्नुहोस् रेडियो गान्तोक, तपाईँको आफ्नै प्यारो रेडियो स्टेशन आकाशवाणी गान्तोक।

0: हजुर, 1973 आजको दिन पेनिन्सिल्भेनियाका न्याय विभागले महिलाहरूलाई पनि बक्सिङ अनि रेसलिङको लागि लाइसेन्स प्रदान गरेको थियो। 1991 आजको दिन माइक्रोसफ्टले एमएस डोस 5.0 अपरेटिङ सिस्टम रिलीज गरेको थियो।
1: 1944 अमेरिकाको 15 लडाकु विमानहरूले मारियाना द्वीप समूहमा स्थित जापानको आधार शिविरमा हमला गरेको थियो।
0: 1981 आजको दिन गोलवाफ इरानमा आएको 6.9 म्याग्नेच्युडको भूकम्पको कारण प्राय 2000 मानिसहरू मारिएका थिए।
1: 1947 अमेरिकामा द्वितीय विश्वयुद्धको समय पूर्ण रूपमा चिनीको राशनको अन्त गरेको थियो भने 1955 पहिलो म्याग्नेजियम जेट हवाई जहाजको उडान भरेको थियो। 1964 जवाहरलाल नेहरूको इच्छा अनुसार उनको अस्थिहरूको रागलाई देशभरमा छर्किएको थियो। 1987 160 वर्षमा पहिलो लगातार मार्गरेट थ्याचर तीनपल्ट ब्रिटिश प्रधानमन्त्री बनिन पुगेकी थिइन्।
0: हजुर, 1987 कुरा गर्दा आजको दिन ड्रेन अबर्ट पलबोटिङ अनि ब्रेनी ग्रान्ट ग्रेट ब्रिटेनको इतिहासमा प्रथमपल्ट मतदानद्वारा चुनिएका

0: अश्वेत सांसद सदस्यहरू थिए।
1: हजुर, 2003 कोर्निकोवा महिला टेनिसको सबैभन्दा सुन्दर खेलाडी घोषित भएकी थिइन्।
0: हजुर, 2002 आजकै दिन युएस कंग्रेसले एन्टोनियो म्युसीलाई टेलिफोनको प्रथम आविष्कारक हो भनेर स्वीकार गरेको थियो।
1: 2006 नेपाली संसदको आम रायले नरेशको भिटो अधिकारलाई समाप्त गरिदिएको थियो।
0: हजुर, 2007 आजकै दिन चिटागोङ बंगलादेशमा गएको पहिरोको कारण 130 मानिसहरू मारिएका थिए। 2008 क्यानेडियन इण्डियन रेसिडेन्सियल स्कूलमा भएको दुर्घटनाप्रति आजकै दिन क्यानाडाका प्रधानमन्त्री स्टेफन हार्परले ऐतिहासिक अनि औपचारिक रूपमा क्षमा याचना गरेका थिए।
1: 2007 फिजीको अपदस्थ प्रधानमन्त्री लाटसेनिया करासेलाई राजधानी सुवामा प्रवेशको अनुमति प्राप्त भएको थियो। 2008 ब्रह्मोस सुपरसोनिक मिसाइललाई भारतीय वायुसेनामा सामेल गरिएको थियो।
0: हजुर, 2008 कुरा गर्दा आजकै दिन फर्मी गामा रे स्पेस टेलिस्कोप लन्च गरिएको थियो। 2012 आजकै दिन अफगानिस्तानमा आएको पहिरोमा परेर 80 भन्दा ज्यादा मानिसहरूको मृत्यु भएको थियो। भनिन्छ पहिरोको चपेटमा परेर एउटा गाउँ नै विलीन भएको थियो। 2012 आजकै दिन भविष्यमा झेल्न पर्ने समस्यालाई ध्यानमा राख्दै नोबेल प्राइजमा 20% कटौती गरिएको थियो।
1: हजुर, मृत्युको कुरा गर्दा 1997 भारतको प्रसिद्ध तैराक मिहिर सेनको मृत्यु भएको थियो। यसरी नै 1924 वासुदेव वामन शास्त्री खरेको मृत्यु भएको थियो। उनी मराठी भाषाको सुप्रसिद्ध इतिहासकार, कवि, नाटककार र जीवनी लेखक थिए। यसरी नै 1983 घनश्याम बिरला भारतको उद्योगपति स्वतन्त्र संग्रामका सेनानीको मृत्यु भएको थियो।
0: 11 जुन 2022 दिन भारतको पहिलो COVID-19 विरूद्ध पशुहरूको निम्ति बनाइएको भ्याक्सिन इनोकोभ्याक्सको शुभारम्भ भएको थियो।

0: सुन्दै हुनुहुन्छ प्रणाम सिक्किम कार्यक्रम श्रोता। गत केही हप्तादेखि हामी योगका विशेषताहरूमाथि तपाईँहरूलाई जानकारी गराउँदै आइरहेका छौं र यसै क्रमलाई निरन्तरता दिँदै आज हामी जानकारी गराउनेछौ अफिसमा घण्टौं बसेर काम गर्नेहरूको निम्ति के कस्ता योग आसनहरू रहेका छन्, कसरी कामबाट धेरै पनि होइन अलिकति समय निकालेर योग गर्न सक्छन् र स्वस्थ लाभ पाउन सक्छन्, यसबारे जानकारी गराउनेछौ र जानकारी दिन पनि सदाझैं आज पनि हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ योग प्रशिक्षक जगन्नाथ निरौलाज्यू। सर्वप्रथम त तपाईँलाई स्वागत छ।
1: हजुर नमस्कार।
0: जगन्नाथ सर, अब कतिको हुन्छ कि अफिसमा बसिरहने काम हुन्छ है, अब चेयरमा बसेर काम गर्नुपर्ने हुन्छ, त्यति बेला पनि के एकछिन टाइम पाउँदा कि यस्तो आसन गर्न सकिन्छ जसले उहाँहरूको धारलाई, उहाँहरूको जुन पोस्चरलाई करेक्ट गर्न सक्छ, ब्यालेन्स गर्न सक्छ?
1: यो आसन एकदमै तपाईँले राम्रो प्रश्न गर्नुभयो। यो अफिसमा बसेर पनि कतिवटा आसन हामी गर्न सक्छौँ।
0: हजुर,
1: जुन कुरो तपाईँले भन्नुभयो अफिसमा चाहिँ के गर्न सकिन्छ भन्दा, जुन डिस्ट्रेसको मैले कुरा गरेँ है, गभर्मेन्ट अफ इन्डिया मिनिस्ट्री अफ आयुषले एउटा एप्स बनाएको छ जुन जसलाई चाहिँ वाइ ब्रेक भनिन्छ। त्यो एप्स सबैले अब आफ्नो आफ्नो मोबाइलमा पनि त्यसलाई चाहिँ है एप्सलाई इन्स्टल गरेर हेरेर पनि गर्न सकिन्छ, जसमा 5 मिनटको योग आसनहरू छ। त्यसमा अब कतिपय आसनहरू छन् जसमा हामीले जान्न सक्ने आसनहरू छन्, ताडासन भयो है, ऊर्ध्व हस्तोतानासन भयो, स्कन्द चक्रासन भए होइन, उत्थान मण्डुकासन भयो, कटी चक्रासन भयो होइन, अनि अर्ध चक्रासन भए, अनि त्यसमा अब नाडीशोधन प्राणायम पनि छ। नाडीशोधन प्राणायम भनेको चाहिँ त्यो अनुलोम विलोम प्राणायम हो, अनि भ्रामरी प्राणायम पनि छ, अनि भ्रामरी प्राणायमको साथमा हामीले त्यहीँ बसेर एकछिन मेडिटेसनहरू पनि गर्न सक्छौँ। यसै विशेष भए हाम्रो डी स्ट्रेस, अफिसमा डी स्ट्रेस गराउने, अब प्रत्येक व्यक्तिले एउटा एउटा कोही सर्भेन्टहरू छ होइन, जबको छ भन्दाखेरि आफ्नो एउटा समय निकालेर गर्न सकिन्छ। तर म यहाँबाट के सुझाव दिन चाहन्छु भन्दाखेरि, तपाईँले खाना खाएको बित्तिकै चाहिँ नगर्नुहोस्। कतिजनालाई हुन्छ नि लन्च गर्यो अनि त्यहाँदेखि अब अलिकति डिस्ट्रेस गराउनु पर्यो भनेर चाहिँ नगराउनुहोस्। खाली पेटै गर्नु पर्यो, काम गर्दै हुनुहुन्छ, काम गर्दा गर्दै तपाईँलाई स्ट्रेस भयो, तपाईँले काम राख्नुहोस् है, कतै खति पनि नहोस्, कोही पब्लिक एयरलाई पनि खति नहोस् होइन, अनि तपाईँले अफिसरलाई पनि कहीँ खति नहोस्, ठक्क समय निकाल्नुहोस्, गर्नुहोस्। यो गर्दाखेरि चाहिँ शरीर पनि डिस्ट्रेस हुन्छ।
0: यो एप चाहिँ सबैले डाउनलोड गर्नुपर्ने हुन्छ,
1: एउटा सबैले डाउनलोड गरेर तपाईँले अफिसमा गर्न सक्नु।
0: हजुर जगन्नाथ सर, तपाईँ हाम्रो स्टुडियोमा हुनुहुन्छ र हाम्रा सम्पूर्ण श्रोतालाई जो चेयरमा बसेर काम गर्नुहुन्छ, अफिसमा बसेर काम गर्नुहुन्छ, उहाँले एउटा सिम्पल एउटा सजिलो आसन हाम्रो श्रोताहरूको लागि बताइदिनुहोस् न, के कसरी गर्न सक्छौँ एउटा सिम्पल आसन।
1: हामीले अब सिम्पल बसी बसी गर्नु भन्दाखेरि पनि तपाईँलाई उठेर गर्ने चाहिँ म एउटा चाहिँ भन्छु, त्यो हो ताडासन। तपाईँले चेयरमा बस्नु भएको छ, चेयर अलिकति हटाउनुहोस्, केही छैन, दुईटा हातलाई सिधा माथि राख्नुहोस् शिरको माथि, अनि त्यहाँदेखि दुईटा हातलाई जोड्नुहोस्,

0: सिधा माथि होइन, टाउकोदेखि माथि सिधा पार्नुहोस् माथि, अनि हात तन्काउनुहोस् अनि बिस्तारी लामो श्वास लिएर कुर्कुचला उठाउनुहोस्। एकछिन कुर्कुचला उठाएपछि तपाईँले आफै गन्ती गर्नुहोस् दससम्म, एकदेखि दससम्म तपाईँ आफै कुर्कुचला उठाएर दससम्म गन्ती गर्नुहोस्। तपाईँको सारा शरीर तन्किन्छ अनि त्यसले बिस्तारै श्वास छोड्दै हात मुनि राख्नुहोस्, एकैचोटि तपाईँलाई डिस्ट्रेस भइहाल्छ। यो चाहिँ एउटा सबभन्दा सिम्पल आसना भनौँ न तपाईँले गर्ने, अरू बसेर गर्ने पनि छ इत्यादि, अब सबैले बसेर गर्न सहज होला नहोला, सहज हुने जग्गामा गर्न सकिन्छ, सहज हुने नगर्ने जग्गामा चाहिँ तपाईँलाई यो एउटा आसना चाहिँ सबैले गर्न सकिन्छ।
1: श्रोता आजलाई यति नै, अर्को हप्ता हामी फेरि पनि उपस्थित हुनेछौ योगका अन्य विशेषताहरूलाई लिएर, योग प्रशिक्षक जगन्नाथ निरोलाजीको साथमा।

0: आजको हाम्रो प्रणाम सिक्किम कार्यक्रम पनि यही समाप्त हुन्छ र भोलि फेरि यसै समय यसै फ्रिक्वेन्सीमा 12 तारीक जुन बारे केही जानकारीहरू बटुलेर तपाईँ समक्ष आउनेछौ। हवस् त आजलाई हामी दुई कार्यक्रमबाट बिदा चाहन्छौ।
1: नमस्कार। यतिन्जेल श्रोताहरूले सुनिरहनु भएको थियो विविध जानकारी तथा मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। समय यसबेला हाम्रो स्टुडियोको घडीमा बिहानीको ठिक 8 बज्न लागेको छ र अब श्रोताहरूले सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी क्रमैले हिन्दी अनि अंग्रेजीमा समाचार, साथै आकाशवाणीको उत्तर पूर्वी केन्द्र शिलङबाट पूर्वोत्तर समाचार।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इनुमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।

0: सँग यौन सम्पर्क नराख्नुहोस्।
1: याद राख्नुहोस्, सधैँ कन्डमको प्रयोग गर्नुहोस्।
0: अधिक जानकारीको लागि टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
1: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहितमा जारी।
2: कार्यक्रममा श्रोताहरूलाई पुनः स्वागत गर्दै अब प्रस्तुत छ यो दोस्रो प्रस्तुति कलाकार बबिता गजमेरको स्वरमा।

यतिन्जेल श्रोताहरूले सुन्नुहुँदैथ्यो कलाकार दीप श्रेष्ठको स्वरमा रहेको यो गीत। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुन्न सक्नुहुनेछ। श्रोता कार्यक्रम गीतिमालाको अन्तिम प्रस्तुति लिएर आएको छौ कलाकार बबिता गजमेरको स्वरमा। यस गीत मार्फत गायिकाले आफ्नो मनको दुःख र वेदना बुझिदिने कोही नहुँदा गहिरो एक्लोपनलाई व्यक्त गरेकी छिन्। त श्रोता स्वीकार्नुहोस् यो अन्तिम प्रस्तुति कलाकार बबिता गजमेरको स्वरमा।

यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् मुख्य समाचार। लोकसभा सांसद इन्द्रहाङ सुब्बाले नयाँ दिल्लीमा सीमा सड़क संगठनका महानिर्देशकसँग राज्यमा सड़क पुनर्स्थापना कार्यको स्थिति समीक्षा र तत्काल कनेक्टिभिटी सरोकारबारे छलफल गर्न बैठक गर्नुभयो। साथै श्री सुब्बाले सिक्किमका जनताको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री बन्नुभएकोमा हार्दिक बधाई दिनुभयो। मुख्यमन्त्री प्रेमसिंह तामाङले हिजो नयाँ दिल्लीस्थित नयाँ सिक्किम हाउसको निरीक्षण र यसको व्यापक पुनर्विकास योजनाहरूको समीक्षा गर्नुभयो। याङयाङ क्षेत्रमा हिजो निरन्तर भारी वर्षापछि मुख्यमन्त्री प्रेमसिंह तामाङले सबै सम्बन्धित विभाग र एजेन्सीहरूलाई उच्च सतर्कमा रहन, स्थितिको निरन्तर मूल्यांकन गर्न र थप पहिरो वा प्रतिकूल मौसमी अवस्थाबाट उत्पन्न हुने सम्भाव्य जोखिमहरूलाई कम गर्न सबै आवश्यक निवारक र राहत उपायहरू अपनाउन निर्देशन दिनुभयो। भारतीय निर्वाचन आयोगका उपमहानिर्देशक डाक्टर विजय कुमार पाण्डे गान्तोकमा आयोजित हुने आधिकारिक कार्यक्रममा भाग लिन भने हिजो सिक्किममा आइपुग्नुभयो। सिक्किम राज्य सहकारी संघ सिकनका अध्यक्षले नयाँ दिल्ली केन्द्रीय सहकारी राज्यमन्त्री मुरलीधर मोहोललाई भेट गरी सिकनद्वारा आगामी 21 जूनमा सिक्किम सिकनमा आयोजित हुने प्रस्तावित राष्ट्रिय सहकारी सम्मेलनमा सहभागी हुन औपचारिक निमन्त्रणा दिनुभयो। सिक्किम पर्यटन तथा नागरिक उड्डयन विभागले विभागको निमन्त्रणामा प्रख्यात बलिउड अभिनेत्री तथा वातावरण अभियन्ता भूमि पड्नेकरलाई सिक्किममा 3 दिने विशेष भ्रमणका लागि स्वागत गरेको छ। पाकिङका जिल्लापाल परिविष्णोईको अध्यक्षतामा सिक्किम सिप विकास योजनाको निर्माण र सिक्किम इन्सपायर्स कार्यक्रमको कार्यान्वयन सम्बन्धी संयुक्त बैठक हिजो पाकिममा सम्पन्न भयो। आकाशवाणी गान्तोकबाट मुख्य समाचार पूरा भयो।

हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। समय यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानीको 9:03 भइरहेको छ र श्रोताहरूको सामु हामी उपस्थित भइसकेका छौं विभिन्न हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम चित्रांजली लिएर। कार्यक्रम चित्रांजलीमा सम्पूर्ण श्रोताहरूलाई स्वागत जनाउँदै यो पहिलो प्रस्तुति सुनाउन लागिरहेको छौं चलचित्र मोहब्बतेबाट कलाकार लता मंगेशकर अनि उदित नारायणको युगल आवाजमा।

श्रोता कार्यक्रमलाई अघि बढाउँदै यो दोस्रो प्रस्तुति लिएका छौं चलचित्र लगानबाट कलाकार एआर रहमान श्रीनिवास अनि साथीहरूको समूह आवाजमा।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: कार्यक्रम चित्रञ्जलीमा श्रोताहरूलाई पुनः स्वागत गर्दै अब प्रस्तुत छ यो अघिल्लो गीत कलाकार अभिजितको स्वरमा चलचित्र यस बसबाट।

यतिन्जेल श्रोताहरूले सुन्नुभयो कलाकार शान अनि महालक्ष्मी अय्यरको स्वरमा रहेको यो गीत। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूलाई हामीले मनोरञ्जन गराइरहेका छौं कार्यक्रम चित्रांजली अन्तर्गत विभिन्न हिन्दी चलचित्रका गीतहरू सुनाएर र यसै क्रममा यो अघिल्लो प्रस्तुति सुनाउन लागिरहेका छौं चलचित्र अजनबीबाट कलाकार अदनान सामी अनि सुनिधि चौहानको युगल आवाजमा।

श्रोताहरूले सुनिरहनु भएको थियो कलाकार उदित नारायण अनि अल्का याग्निकको स्वरमा रहेको यो गीत। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप अनि एफएम कञ्चनजङ्घा 103 मेगाहर्जमा पनि सुन्न सक्नुहुनेछ। श्रोता कार्यक्रमलाई अघि बढाउँदै यो अघिल्लो गीत लिएका छौं चलचित्र साथियाबाट कलाकार सोनु निगमको स्वरमा।

श्रोता कार्यक्रम चित्रांजलिको अन्तिम कोसेली लिएर आएका छौं कलाकार कुमार सानु अनि अलिसा चिनोयको स्वरमा चलचित्र इश्क विश्कबाट।

यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् मुख्य समाचार। लोकसभा सांसद इन्द्रहाङ सुब्बाले नयाँ दिल्लीमा सीमा सड़क संगठनका महानिर्देशकसँग राज्यमा सड़क पुनर्स्थापना कार्यको स्थितिको समीक्षा र तत्काल कनेक्टिभिटी सरोकारहरूबारे छलफल गर्न बैठक गर्नुभयो। साथै श्री सुब्बाले सिक्किमका जनताको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री बन्नुभएकोमा हार्दिक बधाई दिनुभयो। मुख्यमन्त्री प्रेमसिंह तामाङले हिजो नयाँ दिल्ली स्थित नयाँ सिक्किम हाउसको निरीक्षण र यसको व्यापक पुनर्विकास योजनाहरूको समीक्षा गर्नुभयो। याङगाङ क्षेत्रमा हिजो निरन्तर भारी वर्षापछि मुख्यमन्त्री प्रेमसिंह तामाङले सबै सम्बन्धित विकास र एजेन्सीहरूलाई उच्च सतर्कतामा रहन स्थितिको निरन्तर मूल्यांकन तथा र थप पहिरो वा प्रतिकूल मौसमी अवस्थाबाट उत्पन्न हुने सम्भाव्य जोखिमहरूलाई कम गर्न सबै आवश्यक निवारक र राहत उपायहरू अप्नाउन निर्देशन दिनुभयो। भारतीय निर्वाचन आयोगका उपमहानिर्देशक डाक्टर विजय कुमार पाण्डे गान्तोकमा आयोजित हुने आधिकारिक कार्यक्रममा भाग लिन हिजो सिक्किममा आइपुग्नुभयो। सिक्किम राज्य सहकारी संघ सिकनका अध्यक्षले नयाँ दिल्लीमा केन्द्रीय सहकारी राज्यमन्त्री मुरलीधर मोहनलाई भेट गरी सिक्किमद्वारा आगामी 21 जूनमा सिक्किम सिकनमा आयोजित हुने प्रस्तावित राष्ट्रिय सहकारी सम्मेलनमा सहभागी हुन औपचारिक निमन्त्रणा दिनुभयो। सिक्किम पर्यटन तथा नागरिक उड्डयन विभागले विभागको निमन्त्रणामा प्रख्यात बलिउड अभिनेत्री तथा वातावरण अभियन्ता भूमि पेड्नेकरलाई सिक्किममा 3 दिने विशेष भ्रमणका लागि स्वागत गरेको छ। पाकिमका जिल्लापाल परि विष्णुको अध्यक्षतामा जिल्ला शिव विकास योजनाको निर्माण र सिक्किम इन्सपायर्स कार्यक्रमको कार्यान्वयन सम्बन्धी संयुक्त बैठक हिजो पाकिममा सम्पन्न भयो। आकाशवाणी गान्तोकबाट मुख्य समाचार पूरा भयो।

हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। समय यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानीको 10:03 भइरहेको छ र श्रोताहरूको सामै हामी उपस्थित भइसकेका छौं विभिन्न नयाँ हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम ताजे तरानी लिएर। कार्यक्रम ताजे तरानीमा सम्पूर्ण श्रोताहरूलाई स्वागत जनाउँदै यो पहिलो प्रस्तुति सुनाउन लागिरहेका छौं चलचित्र हिरोपन्तीबाट कलाकार मोहित चौहान अनि कौसर मुनिरको आवाजमा।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।

श्रोता सुन्नुहुँदै थियो कलाकार अरिजित सिंहको स्वरमा यो गीत चलचित्र ब्रह्मास्त्रबाट। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुन्न सक्नुहुनेछ। कार्यक्रम ताजे तरानीलाई अघि बढ़ाउँदै यो अघिल्लो गीत लिएका छौं चलचित्र बजरंगी भाइजानबाट कलाकार अतिफ असलमको स्वरमा।

श्रोता कार्यक्रमको अन्तिम प्रस्तुति लिएर आएका छौ चलचित्र स्त्री टूबाट कलाकार वरूण जैन, शिल्पा राव अनि सचिन जिगरको समूह आवाजमा।

मीडियम वेबको 213.67 मीटर तदनुसार 1404 किलो हर्समा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै यहाँले हामीलाई 103 मेगाहर्स एफएम कञ्चनजंगा साथै न्यूज अन एआईआर मोबाइल एपमा पनि सुनिरहनु भएको छ। श्रोता समय स्टुडियोको घड़ी अनुसार 11:40 भइसकेको छ र अबको समय हो कार्यक्रम नारी संसारको। आज हामी श्रोताहरूलाई कार्यक्रम नारी संसारमा

कार्यक्रम नारी संसारमा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अभिवादन। हजुर श्रोता, आजको कार्यक्रम नारी संसारमा हामी कुरा गर्नेछौ अन्तर्राष्ट्रिय खेल दिवसमाथि। त यसका निम्ति जानकारी दिनलाई हामीसँग कार्यक्रममा जुडिनु भएको छ अतिरिक्त निर्देशक श्री बसन्त प्रधान, खेल तथा युवा मामिला विभाग, सिक्किम सरकार। हजुर श्रोता, यहाँसित लिएको कुराकानी हामी हजुरहरू समक्ष साझा गरिरहेछौ। हजुर श्रोता, अन्तर्राष्ट्रिय खेल दिवस अर्थात इन्टरनेशनल डे अफ प्लेसको हार्दिक शुभकामना व्यक्त गर्दै कार्यक्रम शुरू गर्न लागिरहेछौ। हजुर श्रोता, आजको दिन खेलको महत्व, यसको सकारात्मक प्रभाव तथा प्रत्येक बाल बालिकाको खेल्ने अधिकारलाई स्मरण गर्ने विशेष अवसर हो। खेल केवल मनोरञ्जनको माध्यम मात्र होइन, यो बाल बालिकाको शारीरिक, मानसिक, सामाजिक तथा भावनात्मक विकासको आधारशिला हो। खेल मार्फत बाल बालिकाले अनुशासन, नेतृत्व क्षमता, सहकार्य, प्रतिस्पर्धाको भावना, आत्मविश्वास तथा जीवनका अनेकौं महत्वपूर्ण सिपहरू सिक्ने अवसर प्राप्त गर्छन्। स्वस्थ शरीर र स्वस्थ मनको निर्माणका लागि नियमित खेलकुद अपरिहार्य मानिन्छ। हजुर श्रोता, हाल भारत खेलकुदको क्षेत्रमा उल्लेखनीय उपलब्धिहरू हासिल गर्दै विश्व मञ्चमा आफ्नो पहिचान मजबूत बनाइरहेको छ। ओलम्पिक, एसियाली खेलकुद, राष्ट्रिय मण्डल खेलकुद, क्रिकेट, ब्याडमिन्टन, बक्सिङ, कुस्ती, एथलेटिक्स लगायत विभिन्न खेलमा भारतीय खेलाड़ीहरूले ऐतिहासिक सफलता हासिल गरेका छन्। खेलो इण्डिया अभियानले देशभरिका बाल बालिका तथा युवाहरूलाई खेलकुदमा सहभागी गराउन महत्वपूर्ण भूमिका खेलेको छ। यस कार्यक्रम मार्फत ग्रामीण क्षेत्रका प्रतिभावान बाल बालिकाले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाइरहेका छन्। हजुर श्रोता, सिक्किममा पनि विद्यालय स्तरका खेलकुद प्रतियोगिता, साहसिक खेल फुटबल, ताइक्वान्डो, कराते, आर्चरी तथा अन्य खेलहरूको विकासमा विशेष ध्यान दिँदै आएको छ। यसले बाल बालिकालाई स्वस्थ जीवनशैली अप्नाउन र आफ्नो प्रतिभा उजागर गर्न प्रेरित गरिरहेको छ। डिजिटल युगसँगै ई स्पोर्ट्स पनि युवा पुस्तामाझ लोकप्रिय बन्दै गएको छ। जिम्मेवार र सन्तुलित रूपमा प्रयोग गरिएका ई स्पोर्ट्सले रणनीतिक सोच, समस्या समाधान क्षमता तथा डिजिटल सिपको विकासमा योगदान पुर्याउन सक्छ। त्यसैले आजको दिन खेल र अध्ययन बीच उचित सन्तुलन कायम गर्दै बाल बालिकाको सर्वाङ्गीण विकासमा खेलको भूमिका बारे गम्भीरतापूर्वक सोच्ने अवसर पनि हो।

0: श्रोता, बाल बालिकामा खेलको महत्व विषय अब हामीकै छन्। खेल विभाग सिक्किम सरकारका अतिरिक्त निर्देशक श्री वसन्त प्रधानसँग अन्तर्क्रिया गर्नेछौ।
1: तपाईलाई हाम्रो कार्यक्रममा स्वागत छ सर। नमस्कार।
2: नमस्कार।
1: हजुर, त हाम्रो विषयतर्फ लागौ है। त अन्तर्राष्ट्रिय खेल दिवस के हो र यो किन मनाइन्छ त?
2: खेलकुद भन्ने चाहिँ नानीहरूको लागि एउटा कामै जस्तो हो। खेलकुदबाट नानीहरूले यो संसारलाई एक्सप्लोर गर्छ, उनीहरूले बाउन्ड्रिज कहाँसम्म उनीहरूलाई राम्रो हुन्छ नराम्रो हुन्छ उनीहरूले एक्सपिरियन्स गर्छ। उनीहरूले फिजिकली उनीहरू स्ट्रङ हुन्छ खेलकुदले गर्दाखेरि, उनीहरूको मोटर एबिलिटी डेभलप हुन्छ, स्किल डेभलप हुन्छ, कोअर्डिनेसन उनीहरूको हात खुट्टा कस्तो प्रकारले चल्नु नचल्नु, दिमागबाट कस्तो खालके उनीहरूले रेस्पोन्स गर्छ, उनीहरू स्ट्रेन्थ ताकतिलो पनि हुन्छ यो खेलकुदले गर्दाखेरि। उनीहरूले कोग्नेटिभ एबिलिटिजहरू सबै डेभलप गर्छ, फेरि प्रब्लम सल्भिङहरू पनि उनीहरूले धेरै हदसम्म उनीहरू इम्प्रुभ गर्छ। उनीहरूको क्रिएटिभिटी, मेमोरी पावरहरू उनीहरू धेरै हदसम्म उनीहरूको इम्प्रुभ हुँदै जान्छ। उनीहरूले दे लर्न डिफ्रेन्ट ल्याङ्ग्वेजेस, उनीहरू धेरै प्रकारको उनीहरू भाषाहरू बोल्ने उनीहरूले थ्रु प्ले खेलेर नै उनीहरूले सिक्छ। र उनीहरूले एउटा साथीभाइहरू उनीहरूले मित्रताहरू उनीहरूले धेरै फ्रेन्ड सर्कल बढाउनु सक्छ एउटा खेलको द्वारा। बेसिकली मान्छेहरू चाहिँ एउटा एडभेन्चरस

0: हुन्छ र एक्सप्लोर गर्नुको लागि चाहिँ आउटडोर एक्टिभिटिज चाहिँ एकदमै राम्रो हो भन्ने मलाई लाग्छ। आउटडोर एक्टिभिटिजले चाहिँ एउटा स्ट्रङ बोन, हार्ट, बेटर स्लिप है, सनलाइटमा जब हामी खेल्छौँ प्रोडक्सन अफ भिटामिन डी पनि बढेर जान्छ, अब सेन्सरी डेभलपमेन्ट पनि राम्रो हुन्छ, एउटा ब्रेनलाई पनि राम्रो स्टिमुलेट हुन्छ, एउटा दिमागले धेरै प्रकारको च्यालेन्जेस भेटेकोले गर्दाखेरि दिमागलाई स्ट्रेस परेकोले गर्दाखेरि एक्टिभ भएर जान्छ। डिफ्रेन्ट कन्डिसन्समा जस्तै अब गरममा उनीहरू खेलिरहेको छ भने त्यसमा एडजस्ट हुन्छ, जाडोमा पनि खेल्नुको लागि बडी कसरी एडप्ट गर्छ, यिनीहरू सबै चाहिँ अब ब्रेनले फङ्सन गरिरहेको हुन्छ, डिफ्रेन्ट नर्भस सिस्टमहरूले काम गरिरहेको हुन्छ र बेटर फङ्सन हुन्छ। अब रिस्क म्यानेजमेन्टहरू पनि नानीहरूले सिक्छ, जस्तै अब रनिङहरू, क्लाइम्बिङहरू, ब्यालेन्सिङहरूले अब उनीहरूले कसरी कहाँनिर जाँदाखेरि कसरी लड्छ कि पढ्छ कि भन्ने आफै जोगिने उनीहरूले सिक्छ है। अब खेलकुदले आउटडोर एक्टिभिटिजले चाहिँ उनीहरूकोमा भएको एङ्जाइटी, अब स्ट्रेसहरू भएकोहरू उनीहरूलाई धेरै हदसम्म कम गरिदिन्छ। अब इट इम्प्रुभ्स अटेन्सनहरू, एउटा ध्यान दिएर हेर्ने, उनीहरूले सोच्ने क्षमताहरू उनीहरूको बढेर जान्छ, इन्भाइरोमेन्टसँग पनि उनीहरू अवेर भएर है कुन चाहिँ राम्रो कुन चाहिँ नराम्रो, चिसो तातो उनीहरूले सबै उनीहरूले बुझ्नु थाल्छ थ्रु आउटडोर एक्टिभिटिज। 11 तारिक जुनलाई चाहिँ इन्टरनेसनल डे अफ प्ले भनेर चाहिँ युएन जेनरल एसेम्ब्ली 2024 घोषित गरिएको हो। नानीहरूको लागि एउटा बेसिक खेलकुद भन्ने चाहिँ ह्युमन राइट हो भनेर चाहिँ आर्टिकल 31 अफ युएन कन्भेन्सन अन द राइट अफ आर्टिकल भनेर घोषित गरिएको हो।
1: हजुर श्रोता, हामी कुरा गरिरहेछौ अन्तर्राष्ट्रिय खेल दिवस माथि, त यही कुरा जारी रहनेछ। अहिलेलाई भने के छन् सुनौ यो गीत।

0: हजुर श्रोता, गीतपछि कार्यक्रममा पुनः स्वागत जनाउँदै हामी कुरा जारी गरिरहेछौ।
1: हजुर त खेलले बाल बालिकामा आत्मविश्वास र नयाँ सिपहरूको विकास कसरी गर्छ? अनि यो पनि बताइदिनुहोस् कि बाहिरी खेलकुद है आउटडोर प्ले ले चाहिँ बाल बालिकालाई के कस्ता फाइदा पुर्याउँछ त?
2: हरेक नानीहरूको एउटा खेलकुद गर्नु चाहिँ एउटा बेसिक ह्युमन राइट हो। यी नानीहरूलाई प्रोटेक्ट गर्नु, प्रमोट गर्नु र उनीहरूलाई एउटा मौका दिनु, अवसर दिनु खेलकुद गर्नुको लागि भन्ने नै एउटा बेसिक एम हो। जसरी अहिले नानीहरूले बेसी मोबाइलमा स्क्रिन टाइम बिताइरहेको छ अनि एकाडेमिक प्रेसर भइरहेको छ र ल्याक अफ स्पेस खेल्नुको लागि छैन, त्यसलाई नै एउटा मध्यनजरमा राखेर यी खेलकुदलाई प्रायोरिटाइज गर्नुको लागि चाहिँ इन्टरनेसनल डे अफ प्ले नै घोषित गरेको हो।
1: खेलले बाल बालिकाको मानसिक स्वास्थ्य र भावनात्मक सन्तुलनमा कसरी सहयोग पुर्याउँछ?
2: नानीहरूले जब खेलकुद गर्छ तब धेरै प्रकारको प्रब्लमहरू आउँछ, त्यति बेला उनीहरूले सल्भ गर्दाखेरि उनीहरूको मेमोरी, उनीहरूको सोच्ने क्षमताहरू धेरै हदसम्म उनीहरूको इम्प्रुभ हुन्छ। उनीहरूको बडीमा ब्यालेन्स, बेसिक फिजिक्स, इन्हान्स रिजनिङ केपेबिलिटीहरू पनि इम्प्रुभ भइरहेको हुन्छ। अब उनीहरूकोमा खेलकुदले गर्दाखेरि उनीहरूको फेरि लड्छ, बढ्छ, कोसिस गर्छ, फेरि एडजस्ट गर्छ, अन्त फेरि उनीहरूले कुनै प्रकारको प्रब्लमहरूलाई सक्सेस गर्छ। उनीहरूले एउटा सेल्फ कन्फिडेन्स बिल्ड गर्छ। यो साइकललाई चाहिँ एउटा मास्टरी गरिसकेपछि उनीहरूको सेल्फ कन्फिडेन्स मात्रै होइन तर एउटा माइन्ड सेट पनि एउटा स्ट्रङ भएर जान्छ।
1: हजुर त बाल बालिकाले हरेक दिन है खेल्नका लागि पर्याप्त समय पाउनु किन आवश्यक छ त? अनि खेलले बाल बालिकामा मित्रता, सहकार्य र टोली भावनाको विकास कसरी गर्छ?
2: नानीहरूलाई दिनमा लगभग नभएको पनि 45 मिनटदेखिको लिएर 1 घन्टासम्मको उनीहरूलाई

0: खेलकुद गर्नु आवश्यक हो। यदि उनीहरूले खेलेन भने उनीहरूको धेरै नोक्सान हुन्छ, उनीहरू प्राय जस्तो उनीहरूको प्रपर ग्रोथ हुन सक्दैन, अल्छी हुन्छ र उनीहरू मोटापन हुन थाल्छ, जुन चाहिँ शरीरको प्राय जस्तो बिमारीको दावत हो। के म खेल्न सक्छु भन्ने प्राय जस्तो नानीहरूले पहिलो साथीहरूसँग गरेको वार्तालाप हो। जस्तै फुटबल, बास्केटबल, बेसबल, क्रिकेटहरू एउटा टिम गेमको एउटा केही उदाहरण हो र यो टिम गेमबाट चाहिँ उनीहरूले एउटा टिम वर्क उनीहरूले सिक्छ, जतानिर चाहिँ उनीहरूको कोअर्डिनेसन साथीहरूसँग है, एउटै गोल, एउटै टिम वर्क, एउटै सक्सेसको लागि चाहिँ उनीहरूले त्यो हासिल गर्नुको लागि उनीहरूले खेल्छ र त्यहाँबाट चाहिँ उनीहरूले त्यो टिम गेमबाट चाहिँ उनीहरूले साथीहरूको एक अर्काको आइडियाजलाई, स्किललाई अनि ट्यालेन्ट्सलाई चाहिँ भ्याल्यु गर्ने उनीहरूले सिक्छ।
1: हजुर त सर, तपाईँले अन्तर्राष्ट्रिय खेल दिवसमाथि यतिका धेरै महत्वपूर्ण जानकारीहरू दिनुभयो। यसका निम्ति आकाशवाणी कान्तक लगायत हाम्रो सम्पूर्ण श्रोताहरूको तर्फबाट तपाईँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद।

हजुर श्रोता, खेल केवल समय बिताउने साधन होइन, यो जीवनलाई सकारात्मक दिशा दिने शक्तिशाली माध्यम हो भन्ने कुरा हामीले बुझ्न आवश्यक छ। खेलले बाल बालिकालाई शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा सबल र सामाजिक रूपमा जिम्मेवार नागरिक बन्न सहयोग पुर्याउँछ। खेलको मैदानमा सिकिएका अनुशासन, सहकार्य, नेतृत्व, सम्मान र आत्मविश्वास जस्ता गुणहरूले जीवनका हरेक क्षेत्रमा सफलता हासिल गर्न मदत गर्छन्। भारतले पछिल्ला वर्षहरूमा खेलकुद क्षेत्रमा उल्लेखनीय फड्को मारेको छ। विश्व स्तरीय प्रतियोगिताहरूमा भारतीय खेलाड़ीहरूले हासिल गरेका पदक र सफलताहरूले नयाँ पुस्तालाई प्रेरित गरिरहेका छन्। नीरज चोपड़ा जस्ता खेलाड़ीहरूको उपलब्धि, भारतीय क्रिकेट टोलीको सफलता, ब्याडमिन्टन, बक्सिङ, कुस्ती र एथलेटिक्समा देखिएको उत्कृष्ट प्रदर्शनले देशका लाखौं बालबालिकालाई खेलकुदतर्फ आकर्षित गरेको छ। खेलो इण्डिया लगायतका पहलहरूले विद्यालय स्तरबाटै प्रतिभा पहिचान र विकासको वातावरण निर्माण गरेका छन्। सिक्किमले पनि खेलकुद विकासमा महत्वपूर्ण योगदान दिँदै आएको छ। राज्यका विभिन्न विद्यालय, खेल संघ तथा सरकारी निकायहरूले बाल बालिकालाई खेलकुदमा सक्रिय सहभागी अपनाउन प्रोत्साहित गरिरहेका छन्। खेल पूर्वाधारको विस्तार, प्रशिक्षण कार्यक्रम तथा प्रतियोगिताहरूको आयोजनाले नयाँ प्रतिभाहरूलाई अघि बढ़ने अवसर प्रदान गरिरहेको छ। यस अन्तर्राष्ट्रिय खेल दिवसको अवसरमा हामी सबैले प्रत्येक बाल बालिकालाई सुरक्षित, समावेशी र समान अवसरयुक्त खेल वातावरण उपलब्ध गराउने प्रतिबद्धता जनाउनु पर्छ। खेल मैदान कुनै भेदभाव रहित स्थान हो जहाँ सबै बाल बालिकाले आफ्नो सपना देख्न र पूरा गर्न सक्छन्। साथै परम्परागत खेल, आधुनिक खेल तथा ई स्पोर्ट्स बीच सन्तुलन कायम गर्दै स्वस्थ र सृजनशील पुस्ताको निर्माणमा योगदान दिनुपर्छ। आउनुहोस् हामी सबै मिलेर प्रत्येक बाल बालिकालाई खेल्ने, सिक्ने, रमाउने र आफ्नो प्रतिभा उजागर गर्ने अवसर सुनिश्चित गरौं। स्वस्थ, खुशी, आत्मविश्वासी र सक्षम बाल बालिका नै समृद्ध भारत, समृद्ध सिक्किम र उज्जवल भविष्यका आधार हुन् भन्दै कार्यक्रमबाट बिदा लिन चाहन्छु। यसैले म कार्यक्रम सञ्चालिका टीका मंगरलाई बिदा दिनुहोस्। नमस्ते।

श्रोताहरूले भर्खरै सुन्नुभयो नारी संसार कार्यक्रममा। अन्तर्राष्ट्रिय खेल दिवसको अवसरमा नारीहरूमा खेलकुदको महत्व विषयमा अन्तर्वार्ता हामी आकाशवाणी गान्तोकको मध्याहको प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै यहाँले हामीलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा साथै न्यूज अन एआईआर मोबाइल एपमा पनि सुनिरहनु भएको छ।

मनोरञ्जन गरौं नारी कलाकारहरूको स्वरमा सजिएका गीतहरू सुनेर भने कार्यक्रमलाई अघि बढाउँदै नारी कलाकारहरूको स्वरमा सजिएको पहिलो गीत हामी यहाँलाई सुनाउन गइरहेका छौं कलाकार याङ्की याल्मोको स्वरमा। श्रोता मनोरञ्जन लिनुहोस् कार्यक्रमको यस गीतबाट।

श्रोताहरूले भर्खरै सुन्नुभयो गीत कलाकार तारादेवीको स्वरमा भने कार्यक्रमलाई अघि बढ़ाउँदै अघिल्लो गीत हामी यहाँहरूलाई सुनाउन गइरहेका छौं कलाकार तारादेवीको स्वरमा. श्रोता मनोरञ्जन लिनुहोस् कार्यक्रमको यस गीतबाट.

0: हामी आकाशवाणी गान्तोकको मध्याहको प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै यहाँले हामीलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा साथै न्यूज अन एआईआर मोबाइल एपमा पनि सुनिरहनु भएको छ। भर्खरै श्रोताले सुन्नुभयो कलाकार सुशीला राईको स्वरमा सजिएको मिठो गीत भने। कार्यक्रमलाई अघि बढ़ाउँदै अघिल्लो गीत हामी यहाँलाई सुनाउन गइरहेका छौं कलाकार कुन्ती मुक्तानको स्वरमा। श्रोता मनोरञ्जन लिनुहोस् कार्यक्रमको यस गीतबाट।
1: हमारा डेजर्ट आ गया पर हमारी चैंपियन नहीं आई अब तक।
2: बिल भरने के पहले तो आएगी ना।
1: सुगंध क्या हो रहा है?

हवस् त श्रोता, कलाकार कुन्ती मोक्तानको स्वरमा सजिएको यसै गीतको साथमा अहिलेलाई भने हामी महिला कलाकारहरूको स्वरमा सजिएको विभिन्न गीतहरू सुन्ने क्रमबाट विदा चाहन्छौ। हामी आकाशवाणी गान्तोकको मध्याहको प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै यहाँले हामीलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा साथै न्यूसन एआईआर मोबाइल एपमा पनि सुनिरहनु भएको छ। श्रोता, समय स्टुडियोको घड़ी अनुसार 12:40 भइसकेको छ र अब हामी श्रोताहरूलाई सुनाउन गइरहेका छौं लेप्चा लोकगीतहरू। र लेप्चा लोकगीत सुन्ने क्रममा आज हामी श्रोताहरूलाई सुनाउन गइरहेका छौं कलाकार अंगेल छिरिङ लेप्चाको स्वरमा सजिएको लेप्चा लोकगीतहरू। त श्रोता, मनोरञ्जन लिनुहोस् यी गीतहरूबाट।

हवस् त श्रोता, कलाकार अङछिरिङ लेप्चाको स्वरमा सजिएको लेप्चा लोकगीत सुन्ने क्रमलाई यही अन्त्य गर्दै कार्यक्रमको अघिल्लो चरणमा हामी यहाँलाई सुनाउन गइरहेका छौं एनसीईआरटीद्वारा प्रायोजित कार्यक्रम उमंग।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी

हवस्त श्रोता, यसै गीतको साथ मैलेलाई भने हामी देशभक्ति गीत सुन्ने क्रमबाट विदा चाहन्छौ। श्रोताहरूलाई केही क्षणमा हामी समप्रसार गरी सुनाउनेछौ नेपालीमा समाचार। सुन्दै गर्नुहोला आकाशवाणी गान्तोक।

अब अजित विश्वबाट सुन्नुहोस् समाचार। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व अनिश्चितता र अस्थिरताको समयबाट गुज्रिरहेको बेला पनि भारत आत्मविश्वास र दृढ़ संकल्पका साथ विकासको मार्गमा अघि बढ़िरहेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले किसानहरूको कल्याण सरकारको सर्वोच्च प्राथमिकताहरूमध्ये एक रहेको र सरकारले उनीहरूको जीवनलाई सजिलो बनाउन सबै प्रयास गरिरहेको बताउनुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारत र बुल्गेरिया बीचको सम्बन्ध दीर्घकालिक र स्थिर रहेको बताउनु भएको छ। रेल सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले आज जयपुरको आकाशवाणी परिसरमा आयोजित कार्यक्रमबाट भर्चुअल्ली माध्यमबाट राजस्थानको रामगढ़मा 20 किलोवाटको एफएम ट्रान्समिटरको उद्घाटन गर्नुभयो र विश्वकपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता फिफा विश्वकप 2026 आजबाट शुभारम्भ हुँदैछ। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व अनिश्चितता र अस्थिरताको समयबाट गुज्रिरहेको बेला पनि भारत आत्मविश्वास र दृढ़ संकल्पका साथ विकासको मार्गमा अघि बढ़िरहेको बताउनु भएको छ। नयाँ दिल्लीको राष्ट्रपति भवनमा नीति आयोगको 11 गवर्निङ काउन्सिलको बैठकको अध्यक्षता गर्दै श्री मोदीले भन्नुभयो, भारत विकसित भारतको लक्ष्यतर्फ अघि बढ़िरहेको छ। केन्द्र र राज्य सरकारहरूको सामूहिक जिम्मेवारी अझ बढ़दछ। श्री मोदीले भन्नुभयो, राज्यहरूबीच सहयोग संवाद र विचारहरूको आदान प्रदान गर्नुपर्दछ। यस सहकार्यमा नीति आयोगले महत्वपूर्ण भूमिका खेल्न सक्ने उहाँले बताउनुभयो, ताकि सबै राज्यहरू र केन्द्र शासित प्रदेशहरूबीच विचारहरूको उचित आदान प्रदान होस् र विकसित भारतको लक्ष्यको लागि सामूहिक प्रयास होस्। श्री मोदीले गुणस्तरीय शिक्षा, सिप विकास र युवाहरूलाई रोजगार उपलब्ध गराउनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, यो सशक्त युवाहरू हुन् जो विकसित भारतको यात्रामा प्रेरक शक्ति हुनेछन्। उहाँले भन्नुभयो, भारतले वृद्धि र निर्यातका लागि नयाँ अवसरहरू सिर्जना गर्न धेरै देशहरूसँग स्वतन्त्र व्यापार सम्झौताहरू गरेको छ। यी सम्झौताहरूले साना तथा मझौला उद्यमहरूका लागि पनि महत्व

0: पूर्ण अवसर प्रदान गर्ने उहाँको भनाई छ। सम्मेलनमा उद्यमशीलता र सिप विकासलाई प्रवर्धन गर्न र देशभरि दिगो रोजगारीका अवसरहरू सिर्जना गर्न कसरी सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ। यस वर्षको बैठकको विषय 2047 विकसित भारतका लागि समावेशी मानव विकास रहेको छ। बैठकमा सबै राज्यहरू र केन्द्र शासित प्रदेशहरूका मुख्यमन्त्रीहरू, राज्यपालहरू र उपराज्यपालहरू सहभागी छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले किसानहरूको कल्याण सरकारको सर्वोच्च प्राथमिकताहरूमध्ये एक रहेको र सरकारले उनीहरूको जीवनलाई सजिलो बनाउन सबै प्रयास गरिरहेको बताउनुभयो। सोशियल मीडिया पोस्टमा श्री प्रधानमन्त्रीले भन्नुभयो, किसानहरू देशको खाद्य सुरक्षा, पोषण र समृद्धिको मेरुदण्ड हुन्। यस्तै पीएम किसान सम्मान निधि र फसल बीमा योजना जस्ता पहलहरूले किसानहरूको आयको रक्षा मात्र गर्दैन तर कृषिलाई पनि सशक्त बनाइरहेको छ। प्रधानमन्त्रीले किसान क्रेडिट कार्डको महत्वमाथि जोड़ दिँदै किसानहरू, पशुपालक र मछुवाराहरूलाई खेती र अन्य आवश्यकताहरूको लागि अत्यन्त कम ब्याजदरमा सजिलो ऋण प्रदान गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, बालीको उचित मूल्य सुनिश्चित गर्न सरकारको बिउदेखि बजारसम्म पहल अत्याधिक प्रभावकारी साबित भइरहेको छ। ड्रोन, माटो स्वास्थ्य कार्ड र प्राकृतिक मलसँग सम्बन्धित पहलहरूले पनि किसानहरूलाई बालीको उत्पादकत्व बढ़ाउन मदत गरिरहेको प्रधानमन्त्रीले जोड़ दिनुभयो। यस्तै सरकारले देशका कृषकहरूलाई कृषिसँग सम्बन्धित आधुनिक सुविधा उपलब्ध गराउनेमा निरन्तर जोड़ दिँदै आएको पनि बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भर्ती राजाको निधनप्रति दुःख व्यक्त गर्नुभयो। एक सोशियल मीडिया पोस्टमा श्री मोदीले भन्नुभयो, भर्ती राजा एक सिनेमा महान हस्ती थिए जसका कामहरूले तमिल सिनेमालाई नयाँ आकार दिए। प्रधानमन्त्रीले भन्नुभयो, ग्रामीण जीवनको उहाँको चित्रण विशेष रूपमा प्रशंसनीय छ। उहाँले आफ्नो परिवार र प्रशंसकहरूप्रति समवेदना पनि व्यक्त गर्नुभयो। लोकसभा अध्यक्ष ओम बिरलाले पनि आज फिल्म निर्माता भर्ती राजाको निधनमा शोक व्यक्त गर्नुभयो। एक सोशियल मीडियामा पोस्ट गर्नुहुँदै श्री बिरला भन्नुभयो, भारतीय राजाको कथा भन्ने दूरदर्शी शैली र ग्रामीण जीवनको प्रामाणिक चित्रणको माध्यमबाट उनले तमिल सिनेमालाई एक अलग पहिचान दिए र धेरै कालजय चलचित्रहरूको साथ भारतीय सिनेमालाई समृद्ध बनाए। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज एक लेखक र कन्सल्टेन्सी फर्म काउन्सिलेज इण्डियाका संस्थापक र प्रबन्ध साझेदारको एक लेख साझा गर्नुभयो। यस लेखले प्रधानमन्त्री मोदीको कार्यकाललाई प्रतिविम्बित गर्दै उहाँले हिँडेका बाटो थोरै मानिसहरूले पछ्याउने उल्लेख गरेको छ। यस लेखमा मोदी सबैभन्दा प्रभावकारी प्रधानमन्त्री भएको र भारतलाई आवश्यक भएको सक्षमकर्ता पनि भएको उल्लेख गरिएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारत र बुल्गेरिया बीचको सम्बन्ध दीर्घकालिक र स्थिर रहेको बताउनु भएको छ। बुल्गेरियाका समकक्षी वेलिभेस्लाव पेट्रोभा चामोभासँग भेटवार्ता गर्नुभएको छ। भेटवार्ताका तीन आयाम रहेको जानकारी दिनुहुँदै उहाँले भन्नुभयो, पहिलो भारत र बुल्गेरिया बीच द्विपक्षीय सहयोग, दोस्रो भारत र युरोपीय संघ बीचको साझेदारी र तेस्रो विश्वव्यापी स्थिरता र प्रगतिका लागि कसरी बलियो देशले मिलेर काम गर्न सक्छन् भन्ने विषयमा छलफल सामेल छन्। डाक्टर जयशंकरले आर्थिक सुरक्षा, हालका अवरोधहरूको अनुभव र आतंकवादको बढ़दो खतराको बारेमा भारतको स्पष्ट स्थिति रहेको कुरामा जोड़ दिनुभयो। उहाँले भन्नुभयो, भारत विश्वास गर्दछ यो युद्धको युग होइन र संघर्षको एकमात्र समाधान वार्ता र कूटनीतिमा छ। डाक्टर जयशंकरले आर्थिक जोखिमको सन्दर्भमा समाधान लचिलो आपूर्ति श्रृंखला र अधिक विविधीकरणमा निहित रहेको बताउँदै समुद्री व्यापारलाई अवरोध गर्न र खतरामा पार्न नहुने बताउनुभयो।
1: भारत का मानना है कि ये दौर युद्ध का नहीं है और संघर्षों का एकमात्र समाधान बातचीत तथा कूटनीति है। जब बात आर्थिक जोखिमों की आती है तो इससे निपटने का तरीका मजबूत आपूर्ति श्रृंखला और अधिक विविधता है और ये सुनिश्चित करना आवश्यक है कि समुद्री व्यापार में कोई रुकावट न आए। साथ ही आतंकवाद के मामले में दुनिया को शून्य सहिष्णुता की नीति पर स्पष्ट रुख अपनाना होगा।
0: रेल सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले आज जयपुरको आकाशवाणी परिसरमा आयोजित कार्यक्रममा राजस्थानको रामगढ़मा 20 किलोवाटको एफएम ट्रान्समिटरको उद्घाटन भर्चुअली माध्यमबाट गर्नुभयो। यस कार्यक्रममा जयपुरकी सांसद मंजु शर्मा, प्रसार भारतीका अध्यक्ष प्रसून जोशी र आकाशवाणीका महानिर्देशक राजीव कुमार जैन सहित अन्य वरिष्ठ अधिकारीको उपस्थिति रहेको थियो। यस अवसरमा श्री वैष्णवले सामरिक अवसंरचनामा ध्यान केन्द्रित गर्नुहुँदै सीमावर्ती क्षेत्रहरूमा संचार व्यवस्थालाई मजबूत गर्नको लागि सरकार को प्रतिबद्धतामाथि प्रकाश पार्नुभयो। उहाँले भन्नुभयो, राजस्थानमा सीमावर्ती क्षेत्रहरूमा संचार र प्रसारण नेटवर्कलाई मजबूत गर्नको लागि यो पहल शुरू गरिएको छ। श्री वैष्णवले भन्नुभयो, यो योजनाले कश्मीरदेखि लिएर पूरा देशको सीमावर्ती क्षेत्रमा व्यापक कवरेज प्रदान गरेको छ।
2: आज जैसलमेरमा 20 किलोवाटका एक

0: नया एफएम ट्रांसमीटर का आरंभ हुआ है, बहुत महत्वपूर्ण इसलिए है कि केवल जैसलमेर नहीं बल्कि आसपास के सभी क्षेत्रों को वो कवर करेगा। करीब 80 किलोमीटर का रेडियस कवर करेगा और जैसलमेर जिले के करीब 20,000 स्क्वायर किलोमीटर का क्षेत्रफल इससे कवर होगा।
1: नागरिक उड्डयन मन्त्री राम मोहन नायडूले आज गुजरातको वडोदराबाट पहिलो मेड इन इण्डिया एयरबस C-295 को पहिलो परीक्षण उडानप्रति खुशी व्यक्त गर्नुभएको छ। एक सोशियल मीडिया पोस्टमा श्री नायडूले भन्नुभयो, यो केवल आकाशमा उड्ने विमान मात्र होइन तर यसले एयर स्पेस निर्माणमा देशको बढ्दो क्षमतालाई पनि प्रतिविम्बित गर्दछ। उहाँले एयरबस, टाटा एडभान्स सिस्टम्स, भारतीय वायुसेना र सम्पूर्ण इन्जिनियर, प्राविधिक र कर्मचारीलाई बधाई दिनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मीडिया ह्याण्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
2: आजकल भारत के गांव गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव गांव में लोग सोलर पैनल लगवा रहे हैं, आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30,00,000 से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें PM सूर्य घर .gov.in पर।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। अब रहल समाचार। गृहमन्त्री अमित शाहले महान क्रान्तिकारी एवं अमर शहीद रामप्रसाद विस्मिलप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। सोशियल मीडियामा एक पोस्ट गर्दै श्री शाहले रामप्रसाद विस्मिलले काकोरी रेल घटनाबाट ब्रिटिश राजको जग हल्लाएको बताउनुभयो। अंग्रेजहरूले गरेको अत्याचारले पनि उनीहरूको स्वतन्त्रताप्रतिको संकल्पलाई हल्लाउन सकेन। उहाँले भन्नुभयो, यी क्रान्तिकारीहरूले युवाहरूलाई संगठित गरे र उनीहरूलाई भारत माताको स्वतन्त्रताको लागि प्रेरित गरे। गृहमन्त्रीले उनका कृति पढेर अझै पनि मनमा देशभक्तिको भावना जागृत हुने गरेको उहाँले बताउनुभयो। रामप्रसाद विस्मिलको बलिदानको गाथाले युवाहरूलाई राष्ट्रको सर्वोच्चताको लागि सधैँ प्रेरणा दिइरहने पनि बताउनुभयो। ओमानको खाडीमा पलाउको ध्वजबाग वाणिज्यिक पोत एमटी सेटेबेल्लोमा अमेरिकी सेनाले गरेको आक्रमणमा 3 भारतीय नौसैनिकको मृत्यु भएको पुष्टि भएको छ। पतन, पोत, परिवहन तथा जलमार्ग मन्त्री सर्वानन्द सोनवालले सोशियल मीडिया पोस्ट मार्फत 3 जनाको शव फेला परेको बताउनुभयो। उहाँले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै भन्नुभयो, सरकार यस कठिन समयमा शोक सन्तप्त परिवारहरूसँग दृढतापूर्वक उभिएको छ। यसका साथमा उहाँले मृतकका आफन्तहरूलाई हर सम्भव सहयोग गर्ने आश्वासन दिनुभयो। उहाँले उद्धार गरिएका चालक दलका सदस्यहरूलाई तत्काल भारत फिर्ता ल्याउन र मृतकको शव अन्त्येष्टिका लागि यथाशीघ्र भारत पठाउन निर्देश दिएको बताउनुभयो। सरकारले स्पष्ट गरेको छ, पाकिस्तान सीमा नजिक भारतीय वायुसेनाको विमान दुर्घटनाग्रस्त भएको दावी गर्ने भिडियो पूर्ण रूपमा भ्रामक रहेको छ। पत्र सूचना कार्यालयको तथ्य जाँच एकाईले भनेको छ, यो दावी फर्जी हो र भिडियोलाई पाकिस्तानी दुष्प्रचार आईडीहरूद्वारा प्रसारित गरिरहेको छ। पीआईबीले सीमा पारबाट चलाइरहेको दुष्प्रचार अभियानहरूसित सावधान रहन नागरिकहरूसहित आग्रह गरेको छ भने उनीहरूको उद्देश्य जनतालाई भ्रमित पार्नु रहेको बताएको छ। भारतको केन्द्रीय अनुसन्धान ब्यूरो सीबीआईले साइबर अपराधको धोखाधड़ीमा संलग्न गणेश बालासो कालेलाई थाइल्याण्डबाट भारत प्रत्यर्पित गरेको छ। कालेले अनलाइन पार्ट टाइम नोकरीको प्रलोभन देखाएर मानिसहरूलाई लगानीको रूपमा पैसा तिर्न प्रलोभनमा पारेका थिए। काले अहिले मुम्बई स्थित महाराष्ट्र पुलिसको साइबर सेलको हिरासतमा छन्। भूटानका प्रधानमन्त्री छिरिङ तोब्गेले आज एक राष्ट्रिय दैनिक लेखमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री बनेकोमा बधाई दिनुभयो। लेखमा भूटानी प्रधानमन्त्रीले प्रधानमन्त्री मोदीलाई विश्वासिलो मित्र, दाजु र पथ प्रदर्शकको रूपमा वर्णन गर्नुभयो। उहाँले प्रधानमन्त्री मोदीको विनम्रता, कार्यशैली र जनताको सेवाप्रति समर्पणको प्रशंसा गर्दै मोदीको नेतृत्वमा भारतले आर्थिक विकास, प्राविधिक प्रगति, पूर्वाधारको विस्तार र बलियो वैश्विक पहिचानको क्षेत्रमा अभूतपूर्व परिवर्तन देखेको बताउनुभयो। राष्ट्रिय मानव अधिकार आयोगले आन्ध्र प्रदेशको विशाखापट्टनममा रहेको राष्ट्रिय इस्पात निगम लिमिटेडको इस्पात संयन्त्रमा विस्फोटमा 8 कामदारको कथित मृत्यु भएको विषयमा आन्ध्र प्रदेशका मुख्य सचिवलाई नोटिस जारी गरेको छ। आयोगले 2 साताभित्र विस्तृत रिपोर्ट पेश गर्न पनि आग्रह गरेको छ। आयोगले समाचार जन्य सामग्री सत्य भए त्यो मानव अधिकार उल्लंघनको गम्भीर विषय भएको ठहर गरेको छ। यो घटना स्टील पग्लिने प्लान्टमा भएको थियो, जब लगभग 150 टन पग्लेको स्टीलले भरिएको एउटा डुडु अचानक फाटेको थियो, जसले कामदारहरूलाई गम्भीर रूपमा घाइते बनाएको थियो। विश्वको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता फिफा

हवस् त श्रोता, कलाकार नारायण राई र साथीहरूको स्वरमा सजिएको यसै गीतको साथमा अहिलेलाई भने हामी यस कार्यक्रमबाट विदा चाहन्छौ। श्रोताहरूलाई अब उसोका कार्यक्रम हामी समप्रसार गरी सुनाउनेछौ। त्यतिन्जेल सुन्दै गर्नुहोला आकाशवाणी गान्तोक।

नमस्कार। मीडियम वेब 213.67 मीटर तथा 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। हाम्रो आजको बेलुकी अधिवेशनमा सम्पूर्ण श्रोताहरूमा हार्दिक स्वागत तथा न्यानो अभिवादन। आउनु श्रोता, अब सुनौ हाम्रो आज राति 10:30 प्रसारण गरिने कार्यक्रमको छोटो जानकारी। हाम्रो यस जानकारीको लगत्तै पश्चात प्रस्तुत गर्नेछौ फौजी दाजुभाइहरूको निम्ति तयार पारिएको कार्यक्रम शौर्यगाथा। 4:30 लेप्चा कार्यक्रम तुङकुङ तुङलात अन्तर्गत प्रथममा फुर्सोङ लेप्चाको आवाजमा सुनाउनेछौ गीत। त्यसपछि प्रधानमन्त्री कृषि सिंचाई योजनामाथि सुनाउनेछौ वार्ता। 5 लिम्बु कार्यक्रम नुसिचान अन्तर्गत प्रथममा सुनाउनेछौ समाचार। त्यसपछि सञ्चमान लिम्बुको आवाजमा सुनाउनेछौ लिम्बु गीत। त्यसपछि राष्ट्रिय एकतामा युवाहरूको भूमिका विषयमा प्रस्तुत गर्नेछौ वार्ता। 5:30 सिक्किमी भोटिया भाषाको कार्यक्रम पाङ्गे मिन्दुको अन्तर्गत प्रथममा कुङ्गानिमा लेप्चाको आवाजमा सुनाउनेछौ गीत। त्यसपछि सुनाउनेछौ एक वार्ता। साँझ 6 बजे आकाशवाणीको

दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ हिन्दी समाचार। 6:05 प्रस्तुत गर्नेछौ दैनिक ग्रामीण कार्यक्रम अन्तर्गत पौरखी हातहरू एकीकृत खेती एक उच्च आयको स्रोत विषयमा सुन्नुहुनेछ गान्तोक जिल्ला नाम्लीका प्रगतिशील कृषक दुर्गा शर्मासँगको अन्तर्वार्ता। 6:45 प्रस्तुत गर्नेछौ यस केन्द्रको प्रादेशिक समाचार क्रमैले नेपाली लेप्चा अनि सिक्किमे भोटिया भाषामा। 6:55 हिन्दी वार्ता अन्तर्गत विश्व बाल श्रम निषेध दिवसको पूर्व सन्ध्यामा बाल मजदूरी एक कलंक विषयमा सुन्नुहुनेछ ज्ञानवती कुमारी शाहबाट वार्ता। 7:05 हामी उपस्थित हुनेछौं कार्यक्रम नेपाली अनुरोध संगीत लिएर। 7:10 7:45 श्रोताहरूले मिडियम वेभमा आकाशवाणीको दिल्ली केन्द्रबाट सुन्नुहुनेछ सरकारको 12 वर्ष कार्यकालमाथि एक विशेष कार्यक्रम। 7:25 प्रस्तुत गर्नेछौ यस केन्द्रबाट नेपाली समाचार। 7:35 प्रस्तुत गर्नेछौ पाश्चात्य संगीतको कार्यक्रम। 8:05 सुनाउँदैछौ कलाकार अनुप झलटाका आवाजमा गजल। 8:45 अनि 9 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ क्रमैले हिन्दी अनि अंग्रेजी समाचार। 9:15 कार्यक्रम स्पटलाइट प्रस्तुत गर्नेछौ भने 9:30 सुन्नुहुनेछ कार्यक्रम कन्ट्री वाइड। अनि रात्रि 10 बजेदेखि 10:30 अर्थात सभाको अन्तसम्म यहाँहरूलाई सुनाउनेछौ विभिन्न हिन्दी फिल्मी गीतहरू। यसरी रात्रि 10:30 हाम्रो तेस्रो अधिवेशन समाप्त हुनेछ। यतिन्जेल प्रस्तुत थियो हाम्रो आजको तेस्रो अधिवेशनमा प्रसारण गरिने कार्यक्रमको छोटो जानकारी। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता अब प्रस्तुत छ फौजी कार्यक्रम शौर्य गाथा।

0: कि पहिले जस्तो नहुँदो रहेछ।
1: घाँसको
0: बारी बाँध्यो 15-20 किलो उचाल्दा साह्रो पर्छ, उहिले क्विन्टल उचालिन्थ्यो, अहिले त्यतिको चाहिँ 20-10 किलोले भइहाल्छ। तर गर्न चाहिँ गर्दैछु हो, त्यस कारणले जो खर्च खेतीपातीमा र आफैले उपार्जन गरेर सागसब्जी इत्यादि खान्छ सक्छ भने बेच्छ पनि भने त्यो मान्छे चाहिँ बहुत राम्रो हो, राम्रो हो। र मेरो यति भन्नु छ, बस्तीमा बस्यो सबैले खेतीपाती गरौं, गाई पालौं, गाई नपालिकन एउटा सागै उम्रिँदैन, होइन? सागै उम्रिँदैन। तर हामीले गरेको जुन चाहिँ उपार्जन पनि बजारमा लाँदाखेरि सही दाम पाइयोस् र बेच्न पाइयोस्, सरकारले पनि यस्तै खालको प्रबन्ध बनाइदियोस्। दुध पनि हामी डायरी लान्छौँ, दुधमा बहुत कसरत गर्नुपर्छ, बहुत दुःख गर्नुपर्छ, त्यस कारण सरकारले दुधमा पनि विचार गरेर अलिक दाम बढाएर सरकारले हामीलाई कसरी उत्थान गर्न सक्ने हो त्यो विवेक विचार गरेर हाम्रो अलिकति उन्नति पनि सोचिदिने म विन्ती गर्दै सरकारलाई यो भन्न चाहन्छु।
1: हवस् तपाईँलाई धेरै धेरै धन्यवाद है, फेरि पनि हामी भेटघाट गरेर बातचित गरौँ। तपाईँले खेतीको विषयमा धेरै कुराहरू बताउनु भयो है, जंगली जनावरले नोक्सान पुर्याएको कुरा पनि बताउनु भयो, र तपाईँहरूको गाउँमा है यो जंगली जनावरको प्रकोप अब घटेर जाओस् है त्यही हामी कामना गर्दछौँ। वन विभागले पनि यसमा अब काम गर्नुहुन्छ होला होइन, तपाईँहरू पञ्चायतहरू अब पब्लिकहरू सबै जनताहरू मिलेर है यो यसको लागि चाहिँ केही सोच्नुहोस्, उहाँ सरहरूले पनि विचार गरिदिनुहुन्छ होला सरकारले पनि। र तपाईँलाई धेरै धेरै धन्यवाद।
0: हस्, धन्यवाद।

अहिले भर्खरै तपाईहरूले लोकगीत सुन्नुभयो र यसका साथै हाम्रो आजको ग्रामीण कार्यक्रम अब यही समाप्त हुन्छ। अर्को कार्यक्रममा तपाईहरूसित हाम्रो भेटघाट हुने नै छ। हवस् त, आजलाई बिदा दिनुहोस्। नमस्कार।

यो सुन्नुहोस् मौसम सम्बन्धी साधारण जानकारी। स्थानीय मौसम विज्ञान विभागबाट प्राप्त जानकारी अनुसार आज राजधानी गान्तोकको अधिकतम तापक्रम 22.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16.3 डिग्री सेल्सियस अनि वर्षा 22.9 मिलिमिटर रेकर्ड गरियो। आगामी 24 घण्टाको मौसमी पूर्वानुमान अनुसार गान्तोक लगायत वरपरका क्षेत्रमा प्राय आकाशमा बादल छाइरहनका साथै केही स्थानहरूमा वर्षा हुने सम्भावना सोही विभागले जनाएको छ। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी साधारण जानकारी पूरा भयो।

0: श्रोता यो सुन्नुहोस्, हाम्रो आज राति 10:30 प्रसारण गरिने कार्यक्रमको छोटो जानकारी अहिले 6:40, 45 अनि 50 मिनटमा प्रस्तुत गर्नेछौं। यस केन्द्रको प्रादेशिक समाचार क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भुटिया भाषामा। 6:55 हिन्दी वार्ता अन्तर्गत विश्व बाल श्रम निषेध दिवसको पूर्व सन्ध्यामा बाल मजदूरी एक कलंक विषयमा सुन्नुहुनेछ ज्ञानवती कुमारी शाहबाट वार्ता। 7:05 हामी उपस्थित हुनेछौ कार्यक्रम नेपाली अनुरोध संगीत लिएर। 7:10 देखि 7:45 श्रोताहरूले मीडियम वेबमा आकाशवाणीको दिल्ली केन्द्रबाट सुन्नुहुनेछ सरकारको 12 वर्ष कार्यकालमाथि एक विशेष कार्यक्रम। 7:25 प्रस्तुत गर्नेछौ यस केन्द्रबाट नेपाली समाचार। 7:35 प्रस्तुत गर्नेछौ पाश्चात्य संगीतको कार्यक्रम। 8:05 सुनाउनेछौ कलाकार अनुप जलटाको आवाजमा गजल। 8:30 प्रस्तुत गर्नेछौ कार्यक्रम सुर संसार अन्तर्गत उस्ताद बिस्मिल्ला खाँबाट सनाई वादन। 8:45 अनि 9 बजी आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ क्रमैले हिन्दी अनि अंग्रेजी समाचार। 9:15 कार्यक्रम स्पोटलाइट प्रस्तुत गर्नेछौ भने 9:30 सुन्नुहुनेछ कार्यक्रम कन्ट्री वर्ल्ड अनि रात्रि 10 बजेदेखि 10:30 अर्थात सभाको अन्तसम्म यहाँहरूलाई मनोरञ्जन गराउनेछौ विभिन्न हिन्दी फिल्मी गीतहरूद्वारा।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।

0: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ आज नयाँ दिल्ली स्थित राष्ट्रपति भवन सांस्कृतिक केन्द्रमा आयोजित नीति आयोगको 11 गवर्निङ काउन्सिलमा सहभागी बन्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा आयोजित यस बैठकमा देशभरका मुख्यमन्त्री, राज्यपाल तथा उपराज्यपालहरूले सहभागिता जनाए। बैठकमा सरकारी संहितालाई सुदृढ़ गर्ने विषयमा ध्यान केन्द्रित गरिनुका साथै समावेशी विकास मार्फत केन्द्र र राज्यबीचको समन्वयलाई अझ मजबूत बनाउँदै विकसित, समृद्ध तथा आत्मनिर्भर भारत निर्माण गर्ने उपायहरूबारे छलफल गरिएको थियो। सिक्किमका दुई वरिष्ठ कलाकार दिलु तामाङ र तिला रूपा सापकोटाले राष्ट्रिय स्तरको सम्मान प्राप्त गरेका छन्। भारतको संगीत नाटक अकादमीद्वारा प्रदान गरिने प्रतिष्ठित उस्ताद बिस्मिल्ला खान युवा पुरस्कारका निमित्त सिक्किमका यी दुई कलाकारहरूलाई चयन गरिएको छ। दिलु तामाङ एक प्रसिद्ध लोक नृत्याङ्गना हुन् भने तिला रूपा सापकोटा दक्ष नाट्य कलाकार हुन्। भारत सरकारको संस्कृति मन्त्रालयले वरिष्ठ कलाकार वित्तीय सहायता योजना अन्तर्गत वित्तीय सहयोगका लागि आवेदन आह्वान गरेको छ। यस योजनामा राज्य तथा राष्ट्रिय पुरस्कार प्राप्त कलाकारहरू वा आकाशवाणी दूरदर्शनद्वारा वर्गीकृत मान्यता प्राप्त कलाकारहरू सहभागी हुन सक्नेछन्। आवेदकले आफ्नो सक्रिय उमेरमा कला गतिविधिबाट आमदामी भएको प्रमाण प्रस्तुत गर्नुपर्नेछ। साथै व्यक्तिगत वा पति पत्नीको आमदामी समेत मिलाएर मासिक रूपियाँ 6,000 वा वार्षिक रूपियाँ 72,000 भन्दा बढ़ी हुनु हुँदैन। यस योजना सम्बन्धी विस्तृत विवरण सांस्कृतिक मन्त्रालयको वेबसाइटमा उपलब्ध गराइएको छ। राज्यको एक प्रतिष्ठित समाचार पत्र समीर टाइम्सका सम्पादक तथा वरिष्ठ पत्रकार पूरण तामाङलाई पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा बढ़ी समयसम्म उत्कृष्ट योगदानको सम्मान स्वरूप पादरी गंगाप्रसाद प्रधान पत्रकारिता पुरस्कार 2026 प्रदान गरिने भएको छ। यो पुरस्कार आगामी 4 जुलाई 2026 दिन रानीपुलमा आयोजन हुने पादरी गंगाप्रसाद प्रधानको 175 जन्म जयन्ती समारोहका अवसरमा प्रदान गरिनेछ। आज रिवा माचुङ र लाटुक बडापाथिङ ग्राम पञ्चायत इकाईका किसानहरूका लागि खण्ड प्रशासनिक केन्द्र पारखामा सचेतना कार्यक्रम सम्पन्न गरियो। कृषि तथा किसान कल्याण मन्त्रालयको निर्देशन अनुसार 1 जुनदेखि 30 जुन 2026 देशव्यापी रूपमा मनाइँदै आएको खेत बचाओ अभियान अन्तर्गत आयोजित यस कार्यक्रममा स्थानीय पञ्चायत सभापति श्री मनोज राई प्रमुख अतिथि हुनुहुन्थ्यो। कार्यक्रममा कृषि तथा बागवानी विभागका अतिरिक्त निर्देशक छिरिङ छोपेल भुटिया लगायत भारत सरकारको कृषि विज्ञान केन्द्र अनि आईसीएआरका विज्ञहरूले किसानहरूलाई खेत बचाओ अभियानको उद्देश्यबारे जानकारी साझा गर्नुभयो। गान्तोक जिल्लाका जिल्लापाल रोहन अगवानेले आज जिल्ला प्रशासनिक केन्द्रमा जिल्ला शिव समिति बैठकको अध्यक्षता गर्नुभयो। यो बैठक अप्रेलमा जारी गरिएको सरकारी सूचना अनुसार पुनर्गठित जिल्ला शिव समिति र जिल्ला स्तरीय शिव विकास पहलहरूको समीक्षा गर्न आयोजन गरिएको हो। समितिको अवलोकन प्रस्तुत गर्दै शिव विकास विभागका अधिकारीले पुनर्गठित समितिको उद्देश्यबारे प्रकाश पार्नुभयो। बैठकमा जिल्ला स्तरीय तथा राज्यमा सञ्चालित विभिन्न तालिम केन्द्र तथा शिव विकास अभियान सम्बन्धमा विस्तृत विचार विमर्श गरिएको बताइएको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्छ समाचार पूरा भयो।
1: अरे नमंग सुगंग तुकम सुतले नर्वचिंग इशमुलम सेनो

रेन्जोङसा गुलनकर्थाक प्रेमसिंह तामाङदन सुरोङ दिल्ली अल्का निम्बु राष्ट्रपति भवन कल्चरल सेन्टरका गुन्थोबु नीति आयोगसा काथाब्बु गभर्निङ काउन्सिल टुजुङका आका लियोथोबुङ निमो ओ गर्नकर्थाक नरेन्द्र मोदीसा लुङलन्दका डिक्थोबु टुजुम अरेका मिनरपबारसा गुलनकर्थाकसङ युङपनसङ उन थ्याङ्तप युङपनसङ नुन लाका लियोथोबु निमो ओ टुजुमका छक

श्रोताले अहिले सुनिरहनु भएको छ कार्यक्रम नेपाली अनुरोध संगीत। त आउनु श्रोता, हाम्रो यो आजको अन्तिम प्रस्तुति सुनौ नारायण गोपालको आवाजमा। यस गीतलाई सुनाइदिने आग्रह गर्नुभएको छ पूर्व सिक्किम स्यापले सरदारेबाट बिर्खबहादुर राई अनि टेकबहादुर गदालले।

हस्त श्रोता यिनै प्रस्तुतिसँगै हाम्रो आजको कार्यक्रम नेपाली अनुरोध संगीत यही समाप्त गर्ने अनुमति चाहन्छौं। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, अहिले समय बेलुकीको 7:25 हुनै लागेको छ र अबको केही क्षणमा यहाँहरूले सुन्नुहुनेछ यस केन्द्रबाट।

0: काली समाचार।
1: यो आकाशवाणी हो, समाचार वन्दना रायबाट सुन्नुहोस्। शुरूमा यस बुलेटिनका मुख्य समाचार। नयाँ दिल्ली स्थित राष्ट्रपति भवनमा नीति आयोगको 11 गवर्निङ काउन्सिल बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व अनिश्चितता र अस्थिरताबाट गुज्रिरहेको भए तापनि भारत आत्मविश्वास र दृढ़ संकल्पका साथ आफ्नो विकासको मार्गमा अगाडि बढ़िरहेको बताउनुभयो। ओमानको तटमा पलाउ झण्डा भएको ट्याङ्कर एमटी सेटेबेलोमा हालै भएको आक्रमणको भारतले कड़ा निन्दा गरेको छ, जसमा 3 भारतीय नागरिकहरूले ज्यान गुमाएका छन्। केन्द्रीय सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले आज जयपुरको आकाशवाणी परिसरमा आयोजित एक कार्यक्रममा राजस्थानको जैसलमेर जिल्लाको रामगढ़मा 20 किलोवाटको एफएम ट्रान्समिटरको वर्चुअल रूपमा उद्घाटन गर्नुभयो। ब्याडमिण्टनमा पीवी सिन्धु र तन्वी शर्माले आज सिडनीमा भएको अस्ट्रेलियन ओपनको महिला सिंगल्स क्वार्टर फाइनलमा प्रवेश गरे र विश्वको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता 2026 फीफा विश्वकप आजदेखि शुरू हुँदैछ र जुलाई 19 अमेरिका, क्यानेडा र मेक्सिकोमा चल्नेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व अनिश्चितता र अस्थिरताको अवधिबाट गुज्रिरहेको भए तापनि भारत आत्मविश्वास र दृढ़ संकल्पका साथ आफ्नो विकासको मार्गमा अगाडि बढ़िरहेको बताउनु भएको छ। नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा नीति आयोगको 11 गवर्निङ काउन्सिल बैठकको अध्यक्षता गर्दै वहाँले भन्नुभयो, भारत विकसित भारतको दृष्टिकोण प्राप्त गर्ने दिशामा अगाडि बढ़दै जाँदा केन्द्र र राज्यहरूको सामूहिक जिम्मेवारी अझ ठूलो हुँदै जान्छ। उहाँले भन्नुभयो, सहयोग, संवाद र साझेदारीले राज्यहरू बीचको अन्तर्क्रियालाई निर्देशित गर्नुपर्छ। प्रधानमन्त्रीले गुणस्तरीय शिक्षा, मार्ग संचालित सीप र रोजगारीका अवसरहरू मार्फत देशका युवाहरूका लागि सही पारिस्थितिक प्रणाली सृजना गर्नु प्राथमिकतामा रहनुपर्ने कुरामा जोड़ दिनुभयो। श्री मोदीले थप भन्नुभयो, सशक्त युवाहरू विकसित भारततर्फको यात्राका प्रेरक शक्ति हुनेछन्। प्रधानमन्त्रीले भन्नुभयो, महिला नेतृत्वको विकास विकसित भारतको दृष्टिकोणको आधारशिला हो। कृषि र स्टार्टअपदेखि विज्ञान र नवप्रवर्तनसम्म नारी शक्तिले सबै क्षेत्रहरूमा योगदान पुर्याइरहेको छ, वहाँले भन्नुभयो। गृहमन्त्री अमित शाह पनि बैठकमा सामेल हुनुभयो। बैठकले देशभरका मुख्यमन्त्रीहरू र उपराज्यपालहरूलाई समावेशी मानव विकास ढाँचाको बारेमा छलफल गर्न एकसाथ ल्याएको छ। भारतले ओमानको तटमा हालै पलाउको झण्डा भएको ट्याङ्कर एमटी सेटेबेलोमा भएको आक्रमणको कड़ा निन्दा गरेको छ, जसमा 3 भारतीय नागरिकले ज्यान गुमाए। नयाँ दिल्लीमा अन्तर मन्त्रालय मीडिया ब्रिफिङलाई सम्बोधन गर्दै विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले यस सम्बन्धमा सरकारले अमेरिकाका प्रभारी राजदूतलाई तलब गरेर कड़ा विरोध जनाएको बताए। श्री जायसवालले यस क्षेत्रमा पानी जहाजमाथि भइरहेका निरन्तर आक्रमणहरू चिन्ताजनक भएको भन्दै यस्ता घटनाहरू तुरन्तै रोक्न आह्वान गरे।
2: We attach high importance to the welfare and well-being.
3: हम अपने नाविकों के कल्याण और सुरक्षा को बहुत महत्व देते हैं। हमने कल ओमान तट पर हुए जहाज पर हमले की कड़ी निंदा की, जिसमें दुर्भाग्यवश हमने 3 भारतीय नागरिकों को खो दिया। हमने इस घटना के विरोध में भारत अमरीकी मिशन उप प्रमुख को तलब किया था। क्षेत्र में जहाजों पर लगातार हो रहे हमले बेहद चिंताजनक हैं। ये हमले तुरंत बंद होने चाहिए। हम संवाद और कूटनीति का भी आह्वान करते हैं, ताकि क्षेत्र में जल्द से जल्द शांति और स्थिरता बहाल हो सके।
1: नाविक कल्याण कोष समितिलाई प्रत्येक मृतक नाविकको परिवारलाई 10-10 लाख रूपियाँको अनुग्रह राशि दिइने घोषणा गरिएको छ। खाड़ी क्षेत्रका अतिरिक्त सचिव असीम आर महाजनले भने, सरकारले खाड़ी र पश्चिम एशियामा स्थितिमाथि नजर राखिरहेको छ। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयकी संयुक्त सचिव सुजाता शर्माले देशमा कच्चा तेल, पेट्रोल, डीजल, एलपीजी र प्राकृतिक ग्यासको आपूर्ति स्थिर छ र घरेलु रिफाइनेरीहरू उच्चतम क्षमतामा सञ्चालन छन् भनेकी छिन्।
4: देश में क्रूड पेट्रोल डीजल एलपीजी और नेचुरल गैस की सप्लाई स्टेबल है। हमारी रिफाइनरीज उच्चतम क्षमता पर चल रही हैं

0: अभी भी कुछ रिटेल आउटलेट्स पर अधिक सेल देखी जा रही है, परंतु हम सरकारी ऑयल मार्केटिंग कंपनी स्मूथ सप्लाईज इंश्योर करने का प्रयत्न कर रही हैं। पिछले 3 दिनों में 1.40 करोड़ कुकिंग एलपीजी सिलेंडर्स की बुकिंग रिसीव हुई है, इसके अगेंस्ट 1.49 करोड़ डिलीवरी की गई है।
1: सरकार ने इथेनॉल मिश्रित पेट्रोल का केही प्रकारहरूमा उत्पाद शुल्क में छूट दिएको छ। एक अधिसूचना में केन्द्रीय वित्त मंत्रालय ने घोषणा गर्यो कि 22, 25, 27 र 30 प्रतिशत इथेनॉल मिसाइएको पेट्रोललाई केन्द्रीय उत्पाद शुल्कबाट छूट दिएको छ। मंत्रालयले भन्यो चारै ईंधन श्रेणीहरूमा अब उत्पाद शुल्क शून्य हुनेछ। यो आकाशवाणी हो। केन्द्रीय सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले आज जयपुरको आकाशवाणी परिसरमा आयोजित एक कार्यक्रममा राजस्थानको जैसलमेर जिल्लाको रामगढमा 20 किलोवाटको एफएम ट्रान्समिटरको वर्चुअल उद्घाटन गर्नुभयो। राज्यमा एफएम ट्रान्समिटरको कुल संख्या 39 पुगेको छ। नयाँ ट्रान्समिटरले सीमावर्ती क्षेत्रहरूमा 80 किलोमिटरको परिधिभित्र रेडियो कवरेज प्रदान गर्नेछ, जसले मानिसहरूलाई विस्तृत जानकारी, शैक्षिक सामग्री र मनोरञ्जन कार्यक्रमहरूमा पहुँच प्रदान गर्नेछ। सभालाई सम्बोधन गर्दै केन्द्रीय मन्त्री वैष्णवले भन्नुभयो, कश्मीरदेखि कच्छसम्म देशका सीमावर्ती क्षेत्रहरूमा आकाशवाणी र दूरदर्शनको कवरेजलाई बलियो पार्न विशेष व्यवस्थाहरू विकास गरिँदैछ, जसमा नयाँ एफएम ट्रान्समिटरहरू र प्रसारण पूर्वाधार स्थापना गरिँदैछ। वहाँले प्रसार भारतीको समग्र ढाँचालाई रूपान्तरण गर्न आह्वान गर्नुभयो।
2: नए तरीके से सोचे आकाशवाणी के बारे में। हम आज के समय के हिसाब से आकाशवाणी को डिजिटल फर्स्ट और हाइपर लोकल, इन दो सूत्रों में बांधे। जो भी डिजिटल प्लेटफॉर्म हमारे पास आज अवेलेबल है, उस प्लेटफॉर्म को यूज करें। लोकल आर्ट, लोकल संस्कृति, लोकल खान पान को आगे लाने का एक बहुत बड़ा प्लेटफॉर्म बनाए। अगले 1000 दिनों में एक मास्टर प्लान बना के आकाशवाणी और दूरदर्शन का पूरा ट्रांसफॉर्मेशन करे। आपको पूरा फ्रीडम है, जो आप कहोगे वो पॉलिसी बनेगी। पॉलिसी बनाने वाले आप, इम्प्लीमेंट करने वाले आप।
1: यूएई का राष्ट्रपति मोहम्मद बिन जायद अल नाहयान ने प्रधानमंत्री नरेन्द्र मोदीलाई भारत को सबैभन्दा लामो समयसम्म निरन्तर निर्वाचित प्रधानमंत्री बनेकोमा बधाई दिएका छन्, जुन देश को लोकतान्त्रिक यात्रामा ऐतिहासिक कोसेढुंगा हो। सामाजिक सञ्जाल पोस्टहरूको एक श्रृंखलामा वहाँले आधुनिक भारतको इतिहासमा निर्वाचित सरकार प्रमुखको रूपमा सबैभन्दा लामो समयसम्म निरन्तर कार्यकाल हासिल गरेकोमा प्रधानमन्त्री मोदीलाई बधाई दिनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी आगामी G7 शिखर सम्मेलनमा भाग लिन यस महिनाको 14 देखि 18 तारीकसम्म फ्रान्स र स्लोवाकियाको भ्रमणमा रहनुहुनेछ। ब्याडमिण्टनमा पीवी सिन्धु र तन्वी शर्माले आज सिडनीमा भएको अस्ट्रेलियन ओपनको महिला सिंगल्स क्वार्टर फाइनलमा प्रवेश गरे। दुईपटक ओलम्पिक पदक विजेता सिन्धुले प्री क्वार्टर फाइनलमा आफ्नै देशकी ईशारानी बरुवालाई 22-20, 21-12 पराजित गरिन्। उनको अर्को खेल ताइवानकी चेन सु युङसँग हुनेछ। उता तन्वी शर्माले मालविका बन्सोडलाई 21-13, 21-15 पराजित गरिन्। पुरूष डबल्समा एमआर अर्जुन र हरिहरन अम्सा कारुननको भारतीय जोड़ीले पनि न्यूजील्याण्डका जोड़ी माइकल ओवेन र डिलन सोएद जासालाई 21-17, 21-7 पराजित गर्दै अन्तिम 8मा प्रवेश गरे। विश्वको सबभन्दा ठूलो फुटबल प्रतियोगिता फीफा विश्वकप 2026 आजदेखि शुरू भइरहेको छ। यो टुर्नामेन्ट 19 जुलाईसम्म अमेरिका, क्यानाडा र मेक्सिकोमा आयोजना हुनेछ। उद्घाटन म्याचमा आज ग्रुप एमा आयोजक देश मेक्सिकोको सामना दक्षिण अफ्रिकासित भारतीय समयअनुसार बेलुकी 12:30 बजेदेखि शुरू हुनेछ। नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा नीति आयोगको 11 गवर्निङ काउन्सिल बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व अनिश्चितता र अस्थिरताबाट गुज्रिरहेको भए तापनि भारत आत्मविश्वास र दृढ़ संकल्पका साथ आफ्नो विकासको मार्गमा अगाडि बढ़िरहेको भन्नुभयो। ओमानको तटमा पलाउ झण्डा भएको ट्याङ्कर एमटी सेटेबेलोमा हालै भएको आक्रमणको भारतले कड़ा निन्दा गरेको छ। र विश्वको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता 2026 फीफा विश्व कप आजदेखि शुरू हुँदैछ।

0: श्रोता दिन्जेल प्रस्तुत थियो पाश्चात्य संगीतको कार्यक्रम।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन

0: गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
0: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ECINET एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
0: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: हामी आकाशवाणी गान्तोकको रात्रि प्रसारण सेवाबाट बोलिरहेका छौँ। श्रोता, अहिले समय रात्रिको 8:06 भइसकेको छ र अब आउनुहोस्, केही क्षण मनोरञ्जन गरौँ एकै कलाकार अनुप जलटाको आवाजमा केही गजल सुनेर। त आउनुहोस्, अनुप जलटाको आवाजमा यो प्रथम प्रस्तुति सुनौँ।

श्रोताले अहिले सुनिरहनु भएको छ एकै कलाकार अनुप जलटाको आवाजमा सजिएका केही गजलहरू। त आउनुहोस् उनैको आवाजमा यो अघिल्लो गजल सुनौ।

श्रोता श्री गजल सुन्ने क्रममा हामी कार्यक्रमको अन्तिम चरणमा छौँ। त आजको अन्तिम प्रस्तुति अनुप जलटाको आवाजमा सुन्नुहोस् यो गजल।

0: श्रोताहरूले अहिले सुन्नुभयो एकै कलाकार अनुप जलाटाको आवाजमा केही गजल। हामी आकाशवाणी गान्तोकको रात्रि प्रसारण सेवाबाट बोलिरहेका छौं।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जुन 2026 सम्म बियालोहरूले घर घरमा गएर इन्युमेरेसन

0: फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आ आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
0: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
0: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।

0: यस्तो गल्ती कहिले नगर्नुहोस्। एचआईभी एड्सदेखि टाढा रहनुहोस्।
1: अधिक जानकारीको लागि टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
0: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहित जारी।
2: श्रोता वा प्रस्तुत छ कार्यक्रम सुरसंसार अन्तर्गत उस्ताद बिस्मिल्ला खाँबाट सनाई वादन।

0: मिडियम एफ 213.67 मिटर तथा 1404 किलो हर्चमा हामी आकाशवाणी गान्तोको रात्रि प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता अब प्रस्तुत छ एक पेड़ माँ के नाम पहल अन्तर्गत वृक्षारोपण सम्बन्धी एक विशेष अन्तर्वार्ता। अतिथि हुनुहुन्छ मैलमित लेप्चा, अन्तर्वार्ताकार हुनुहुन्छ वन्दना राय।
1: आकाशवाणी समाचार गान्तोकबाट म वन्दना राय सम्पूर्ण श्रोतावृन्दको स्वागत गर्छु। आज हामीसित स्टुडियोमा हुनुहुन्छ मैलमित लेप्चा, जो एक प्रख्यात सामाजिक कार्यकर्ता, सिक्किम लेप्चा आदिवासी जनजाति संघकी अध्यक्ष र टिस्टाका प्रभावित नागरिकहरूकी महासचिव हुनुहुन्छ। सुश्री लेप्चाले आदिवासी भूमि अधिकार, लैंगिक समानता र बाल कल्याणको संरक्षणका लागि सक्रिय रूपमा काम गर्दै हुनुहुन्छ। सिक्किममा जलवायु परिवर्तन, पर्यावरणको संरक्षण र दिगो विकास बारे पनि उहाँले आवाज उठाउनु भएको छ। माइलमित लेप्चाजी, तपाईँको आकाशवाणी गान्तोक स्टुडियोमा धेरै धेरै स्वागत छ।
2: थ्याङ्क यू।
1: तपाईँ हामीलाई आफ्नो संस्थाको बारेमा केही बताउनुहोस् न पहिला।
2: हाम्रो सिक्किम इन्डिजिनस लेप्चा ट्राइबल एसोसिएसनको म चाहिँ प्रेसिडेन्ट हो। अब यो अर्गनाइजेसन खोलेको 2000 लाइक अलमोस्ट 10 इयर्स भयो। अन्त यो अर्गनाइजेसन चाहिँ बेसिकली इनिसिएट गरेको चाहिँ फर डेभलपिङ द लिडरसिप अफ अब हाम्रो महिलाहरूको लागि, किन मैले हाम्रो लेप्चा समुदायमा चाहिँ हाम्रो लिडरहरू बन्नुभयो भने चाहिँ बेसी जस्तो चाहिँ मेनहरू छ। तर मैले आफैले हेरेर पनि अब हामीलाई चाहिँ एउटा प्लेटफर्म दियो पनि चाहिँ हामी पनि सक्षम रहेछ लिडरसिप गर्नु, लिड गर्नु, कम्युनिटीको लागि काम गर्नु भनेर चाहिँ यो एउटा अर्गनाइजेसन खोलेको। सो अर्को अर्गनाइजेसन म चाहिँ यो एफेक्टेड सिटिजन अफ टिस्टा एसिटी भनेर जानिन्छ। सो यो चाहिँ एकदमै अलमोस्ट 18 इयर्स भयो म एज अब एज एक्टिभ मेम्बर भएको। फिलहालमा चाहिँ म चाहिँ जेनरल सेक्रेटरीमा छु। यो एफेक्टेड सिटिजन अफ टिस्टा चाहिँ एज अ भोलिन्टियर अर्गनाइजेसन, उहाँ यो चाहिँ जो जो अब आफ्नो इन्भाइरोमेन्टको प्रति एकदमै कन्सर्न छ र आफ्नो ल्यान्डको लागि कन्सर्न छ, रिभरको लागि कन्सर्न छ, माउन्टेनको लागि कन्सर्न छ, उहाँहरू चाहिँ आएर चाहिँ यो

0: अर्गनाइजेसनमा जुडेर काम गर्छ, कसरी बचाउनु, कसरी क्लिन अप गर्नु, के गर्नुपर्ने भनेर. सो यो चाहिँ बेसिकली ओन्ली अन फोकस अन इन्भाइरोमेन्ट. यो दुईवटा अर्गनाइजेसनमा चाहिँ मैले एकदमै एक्टिभली जोडेर काम गर्दैछु.
1: हजुर, त्यही त आजभोलि इन्भाइरोमेन्टलाई रक्षा गर्ने भारत सरकारले पनि यो एउटा अभियान चलाएको छ. अनि राष्ट्रव्यापी अभियानको तवरमा हामीले एक पेड़ माँ के नाम, त्यसको पनि निकै चर्चा छ. त्यो बारे तपाईँ हामीलाई केही जानकारी दिनुहोस् न.
0: यो एक पेड़ माँ के नाम भनेर चाहिँ अब यहाँ सिक्किममा चाहिँ अब देखिरहेको छ. तर मलाई चाहिँ एज अ पर्सनल ओपिनियन होइन, मलाई चाहिँ के लाग्यो, एकदमै राम्रो यो पोलिसिज हो यो जुन चाहिँ, यो चाहिँ निड अफ एन आर. किनभने ग्लोबल वार्मिङ भइरहेको छ, क्लाइमेट चेन्ज भइरहेको छ होइन, हरेक यो त वान अफ द टप लिडर्सहरूले पनि अब यो क्लाइमेट चेन्जलाई एकदमै प्रायोरिटी भएर चाहिँ कुरा गर्दा चाहिँ गभर्मेन्टले चाहिँ यो पोलिसीहरू लिएको चाहिँ एकदमै राम्रो होइन. तर अब यो पोलिसीको साथसाथमा चाहिँ मलाई चाहिँ के लाग्दैछ भने चाहिँ अलिकति ड्रब्याक चाहिँ के हुन्छ भने चाहिँ एक प्रकार यस्तो पोलिसिजहरू एकदमै हेर्दा सुन्दा इमोसनल टच हुने खाले. तर अब यो चिजलाई चाहिँ एकदमै सिरियसली लिने हो भने चाहिँ एकदमै राम्रो हो. इच एन्ड एभ्री स्कुलतिर कलेजेस लिएर अर्गनाइजेसनलाई लिएर गऱ्यो भने चाहिँ हामी चाहिँ एकदम वी आर इन द राइट ट्र्याक जस्तो लाग्छ.
1: अनि यो आमाको नाममा जुन रुख रोप्ने यो अवधारणा छ, यो चाहिँ किन चाहिँ प्रभावकारी छ, तपाईँको के विचार छ यो बारेमा?
0: अब मलाई चाहिँ के लाग्छ भने आमा भन्यो भने इमोसनल एउटा टच छ अब आमा भने होइन. तर इट इज मैले भने नि इट इज भेरी इम्पोर्टेन्ट. अब जुन प्रकारले जसले पोलिसी फ्रेम गरे नि ला एकदमै अब भेरी क्लेभर स्मार्टली गर्यो, गर्नु पनि टाइम मैले भने निड अफ एन आर गर्नु पनि पर्छ. किन भनौँ यो इन्भाइरोमेन्ट एज सच एक्टिभिस्टको मात्रै रिस्पोन्सिबिलिटी छैन या गभर्मेन्टको रिस्पोन्सिबिलिटी छैन. इट्स एभ्री इन्डिभिजुअल एभ्री सिटिजन अफ द स्टेट अफ सिक्किमको लागि या भारतको जो इन्डियन सिटिजन छ या वर्ल्डको छ, इट इज देयर रिस्पोन्सिबिलिटी टु टेक केयर अफ the environment, not only for अब हाम्रो लागि मात्रै होइन, आउने पिँढी नजन्मेको लागिहरूको लागि पनि, उनीहरूको लागि पनि सोचेर गरेको होइन. त्यो चाहिँ मलाई एकदम राम्रो लागेको छ.
1: हजुर, अनि यो जुन वन रोपन जुन एउटा काम छ त्यसले चाहिँ जलवायु परिवर्तनसँग जुझ्न चाहिँ कसरी चाहिँ सहयोग गर्छ?
0: इनिसिएटिभ जुन चाहिँ यो प्लान्टेसन गरेर चाहिँ वातावरणलाई, किनभने अहिले हेर्नुहोस् अब हाम्रो सिक्किमकै हेर्नुहोस् न, टाइममा हिउँ परेको छैन. अहिले म नर्थ सिक्किमको, अहिले हिउँ अहिलेसम्म हिउँ पर्दैछ होइन ल, भर्खर भर्खर गरम लाग्दैछ. हाम्रो विन्टरमा पहिला हेरे पनि अक्टोबर नोभेम्बर डिसेम्बर जनवरी फेब्रुअरीसम्म हाम्रो रेनफलै भएन. सो देयर इज अ ड्रास्टिक चेन्ज इन द क्लाइमेट. अब यो यस्तो यो देखाउँदैछ होइन ल, त्यसले गर्दा चाहिँ यो एउटा सानो सानो इनिसिएटिभ चाहिँ मलाई लाग्छ एकदमै अब एकदमै निड अफ एन आर एकदमै गर्नुपर्छ सबैले. त्यो आमा पनि होइन, आपाहरूले पनि गर्नुपर्छ, छोराहरूले पनि गर्नुपर्छ. बिकज इट्स मैले भन्दै सबैको रिस्पोन्सिबिलिटी छ टु टेक केयर अफ दिस अब सिक्किमलाई या इन्भाइरोमेन्टलाई.
1: मतलब सबै इन्डिभिजुअलहरूले चाहिँ आफ्नो एउटा
0: जिम्मेवारी बुझ्नु पर्यो उसलाई. अन्त एकदमै किन भनौँ हामीले अहिले पनि यो सिरियसली लिएन अरे, यसको इम्प्याक्ट चाहिँ कतिसम्म जान्छ कि कस्तो इम्प्याक्ट हुन्छ, हामीले पनि यसमा हामीले प्रिपेयर पनि हुन्छ यस्तो पनि हुने रहेछ भने पनि अब त्यस्तो एउटा अनइमेजिनेबल इम्प्याक्ट हुनसक्छ. त्यही कारणले अहिले नै सतर्क भएर लङ टर्म हेरेर आफ्नो अब जो जो स्पेसली जो जसको आमा बाउहरू नानीहरू छ उहाँहरूले त जुन गर्नुपर्छ नानीहरूको लागि फ्युचरको लागि. किनभने इन्भाइरोमेन्ट एज सच के भन्छ, हामी बस्तीवालाको लागि मात्रै होइन, गान्तोकको लागि इन्डिभिजुअल सबै गान्तोकमा जो जो बस्नुहुन्छ यहाँ पनि उहाँहरूले पनि निक्लिनुपर्छ. तर मैले वान थिङ मैले चाहिँ के गर्छु, मलाई के भन्न चाहन्छु भन्दा चाहिँ यो प्लेटफर्मबाट कि 5 जुन जो चाहिँ वर्ल्ड इन्भाइरोमेन्ट डिक्लेयर छ त्यो दिन एउटा प्लान्ट दुईवटा प्लान्ट रोपेर चाहिँ इट डजन्ट गोइङ टु मेक अ डिफरेन्स होइन ल. जब हाम्रो त्यो मनसुन स्टार्ट हुन्छ नि ल, मेदेखि स्टार्ट जुन जुलाई अगस्त सेप्टेम्बरसम्म चाहिँ तपाईँहरूले जति गर्मा अब मैले स्टार्ट गरेँ, मैले 3-4 वर्ष भइसक्यो, 500 वटा 1000 वटा रूप रोप्नुहोस्. किन भनौँ हरेक नर्सरी छ हाम्रो, फरेस्ट डिपार्टमेन्ट नर्सरी बनाएको छ, उहाँहरूलाई एप्लिकेसन लेखेर या हाम्रो मान्छेहरू त अब यहाँनिर जसरी फोन गरेर पनि बिरुवा माग्नु सक्छ होइन ल. दे सुड स्टार्ट प्लान्टिङ. अब
1: र प्लान्टेसनले चाहिँ त्यो जमिनलाई पनि त्यसलाई माटोलाई पनि बाँधेर राख्छ हो कि त्यो भन्छ. त्यस कारण तपाईँले एकदम सही कुरा भन्नुभयो कि त्यो चाहिँ जरुरी छ प्लान्टेसनहरू गर्नु. अनि मलमितजी, यो वन रोपन अभियानमा स्थानीय समुदायको चाहिँ सहभागिता चाहिँ हामीले कसरी बढाउन सक्छौँ?
0: मान्छेहरूलाई ड्राइभ गर्नु लागि यो त यस्तो नि मेन त अब हामी पञ्चायतहरूलाई पक्रिनु पर्यो किन पञ्चायत हेज गट लट अफ पिपल अब म्यान पावर उहाँकोमा छ होइन बस्तीको सेल्फ हेल्प ग्रुपहरूलाई इन्भल्भ गर्नु पर्यो हाम्रो युथहरू इन्भल्भ स्कुलको स्टुडेन्ट्सहरूलाई अहिले त कल बिकज यो इन्भाइरोमेन्ट इस्युज त हाम्रो सिक्किमको त एकदमै सतर्क नै छ अवेर नै छ त्यही कारणले उहाँहरूलाई अब अहिले त सोसियल मिडिया थ्रु सोसियल मिडिया पनि फेसबुक मात्र पनि प्रेस कन्फरेन्स मात्र पनि हामीले चाहिँ मान्छेहरूलाई चाहिँ यस्तो हो यो हो भने
1: अनि फेरि तपाईँ नर्थ सिक्किमबाट हुनुहुँदो रहेछ नर्थ सिक्किम त एकदमै ब्युटिफुल छ हो कि आई थिङ्क मोस्ट ब्युटिफुल चाहिँ सिक्किमको नर्थ सिक्किम नै हो तर त्यहाँ कनेक्टिभिटीको जुन समस्या छ हामी जहिले पनि त्यो भइ नै रहेको हुन्छ कि त्यो पनि क्लाइमेट चेन्जबाट नै कनेक्टेड छ अनि यो जुन नेसनल मिसन फर अ ग्रिन इन्डिया भन्ने जुन एउटा छ भारत सरकारको यसको चाहिँ मुख्य उद्देश्यहरू चाहिँ के हुन् केही बताउन सक्नुहुन्छ तपाईँ
0: गभर्मेन्ट इन्डियाहरू पनि लाइक इन्टरनेसनल लेभलमा पनि यो क्लाइमेट चेन्जको या ग्लोबल वार्मिङको त एकदमै बर्निङ इस्युज हो उहाँहरूको पनि अब यो ग्रिन मिसन प्लान्टेसन नै गर्नुपर्ने किनभने यो क्लाइमेट चेन्जलाई थाम्ने यो ग्लोबल वार्मिङलाई थाम्ने चाहिँ प्लान्टेसन नै एउटा जरिया देखियो जो चाहिँ अब यसले मिटिगेसन भन्छ नि ल यसले मिटिगेट गर्छ भनेर
1: ठिक भन्नुभयो मतलब तपाईँले चाहिँ यो भन्न खोजेको हो कि अर्को कुनै ग्रुपले कि त कुनै अरू मान्छेले अथवा कुनै संस्थाले चाहिँ त्यो साफ सफाई गर्नुलाई खालि होइन हामी सबैको आफ्नो एउटा जिम्मेवारी कि कसरी चाहिँ हामी आफ्नो पर्यावरणलाई आफ्नो वातावरणलाई कसरी चाहिँ सफा सुग्घरलाई गर्नु चाहिँ हामी सबैको आफ्नो त्यो रेस्पोन्सिबिलिटी यसमा चाहिँ यो वन रोपनले यो रुख बिरुवाहरू लगाउनुले चाहिँ यसका लक्ष्यहरूलाई चाहिँ यो प्लानले चाहिँ कसरी चाहिँ सहयोग गर्छ
0: अब यो जुन चाहिँ क्लाइमेट चेन्ज भयो जुन चाहिँ क्लाइमेट चेन्ज त प्रायः त पोल्युसन्स नै हो जुन प्रकारले हाम्रो त इन्डिया त वान अफ द लिडिङ इन्डस्ट्रिज छ फ्याक्ट्रिज छ अब सिक्किममा हेर्नु न हाम्रो त 58 फार्मास्युटिकल कम्पनीज छ जुन प्रकारको वेस्ट चाहिँ कहाँ जाँदैछ कहाँ डिस्पोज हुँदैछ कुनालाई पनि छ कि छैन होइन सो तर अब यो जुन प्रकारले प्लान्टेसन गर्दैछ हुन्छ त्यसरी गर्दा चाहिँ तर के छैन अब हामीले चाहिँ यो चिज चाहिँ अब सबैजना त्यो लेभलको थिङ्किङ हुँदैन होइन ल तर जो मान्छेले सोच्छ जो मान्छेले फ्युचरको लागि कन्सर्न छ उहाँहरूलाई चाहिँ हार नमान्ने गर्नै पर्छ यो प्लान्टेसन गर्नु पर्यो गभर्मेन्टको यो किन इन्डियन गभर्मेन्टले पनि त यो क्लाइमेट चेन्ज त सिरियस कन्सर्न नै सोचेर नै यस्तो पोलिसिसहरू ल्यायो नि ल यसमा त पोलिसिस मात्र त ल्याउँदैन दे विल सेङ्सन सम मनी फन्डहरू उयो गर्छ यो फन्डलाई त राम्रो युटिलाइज गर्नु पर्यो अनि यो फन्ड चाहिँ यस्तो मान्छे यस्तो अर्गनाइजेसन यस्तो संस्थाहरूलाई दिनु पर्यो जो चाहिँ सिरियसली काम गर्छ उहाँलाई चाहिँ दियो भने चाहिँ काम उनीहरूको ग्रासरुट लेभलसम्म चाहिँ उहाँको लक्षणहरू चाहिँ सक्सेस हुन्छ जस्तो लाग्यो
1: अनि मैले चाहिँ एउटा यो कम्पेन्सेटरी अफरेस्टेसन फन्ड म्यानेजमेन्ट एन्ड प्लानिङ अथोरिटी भन्ने एउटा त्यो छ यसको उद्देश्य के हो तपाईँ के प्रकाश हाल्नु चाहनुहुन्छ
0: यसमा चाहिँ के हुन्छ भने यो जति ड्यामेज अब सपोज हाइड्रो पावर प्रोजेक्ट आयो भने सो त्यो हाइड्रो पावर प्रोजेक्टले डिफरेस्टेसन त गर्छै गर्छ सपोज अब त्यो एउटा प्रोजेक्ट आइहाल्यो या एनी काइन्ड अफ प्रोजेक्ट आयो भने त्यसको कम्पन्सेट गर्नु लागि चाहिँ फन्ड क्रिएट गरेको हुन्छ कि तपाईँहरूले 1 लाख एउटा रुख काटेछ भने चाहिँ अलमोस्ट त्यसको डबल प्लान्टेसन गर्नुपर्छ भनेर त्यसको लागि चाहिँ मलाई एज फार एज माई नलेज त्यसको लागि चाहिँ यो फन्ड क्रिएट गरेको जस्तो लाग्यो किन यो फन्ड यो चाहिँ मैले कहाँ जब स्टेज 510 मेगावाट डिक्चुमा जब उयो गरेँ नि सर दे ह्याड दिस प्रोग्राम यो कम्पेन्सेट गर्ने सो उनीहरूले प्लान्टेसन गर्नुपर्ने थियो अब यो चाहिँ स्टेट गभर्मेन्टको अब रिस्पोन्सिबिलिटी कि यो उनीहरूले चाहिँ यो चाहिँ उहाँहरूले चाहिँ यो चाहिँ फलो गरेको छ कि छैन उनीहरूले स्ट्रिक्ट एक्सन फलो अप गर्नुपर्ने चाहिँ गभर्मेन्ट अफ सिक्किमको काम हो त्यस्तो त धेरै हाइड्रो प्रोजेक्ट प्रोजेक्टहरू धेरै थियो धेरै ठाउँमा बनिएको छ त्यसको त्यो अब त्यहीँ नै त्यो छेउछेउ फेरि पनि गर्नु सकेन भने नेक्स्ट दे सुड अब एउटा जग्गा हेरेर चाहिँ त्यहाँ प्लान्टेसन गर्नुपर्ने हो त्यसै गरी यो फार्मेसी जस्तो 58 फार्मेसी फार्मास्युटिकल कम्पनी तपाईँले जब कम्पोदेखि पारी देख्दै थियो नि सबै खेतबारीमा अहिले डल्लै ह्युज स्ट्रक्चर्सहरू आएको छ त्यो जग्गा पनि त कति खेतबारी रुखहरू कति थियो त्यसको पनि त उनीहरूले चाहिँ प्लान्टेसन गर्नुपर्ने हो त्यसको फन्डहरू आउँछ
1: अनि यो दिगो विकासका लागि चाहिँ जैविक विविधता जसलाई बायोडाइभर्सिटी भन्छ यो चाहिँ किन महत्वपूर्ण छ के छ यसको महत्व
0: अब सिक्किम सपोज लाइक सिक्किम चाहिँ तपाईँले भन्नुभयो एकदमै ब्युटिफुल छ, रिच छ, हाम्रो बायोडाइभर्सिटीमा त लाइक वी हेभ लट अफ अब इक्जाम्पल बटरफ्लाइजहरू हेऱ्यो भने अब स्पिसिस लाइक डिफ्रेन्ट अब बर्ड्सदेखि लिएर एनिमल फ्लोरा एन्ड फौना अब नर्थ सिक्किम हेऱ्यो भने त मान्छेले भन्दैछ टुरिस्टहरू त लाचिन लाचुङ या युमताङ खोले नाम त टुरिस्ट त आउनै आउँदैन, त्यही डिपेन्ड अन बिकज अफ अब त्यो बायोडाइभर्सिटी देखेर नै आउँछ नि. सो यति साह्रो इम्पोर्टेन्ट छ किनभने त्यो जग्गामा चाहिँ यस्तो यो जग्गा एउटा जग्गामा चाहिँ जहाँ चाहिँ पुतलीहरू पनि खेल्दैछ अरे चराचरङ्गी पनि छ भने चाहिँ त्यो जग्गामा चाहिँ हामी ह्युमन बिङ पनि अब एक्जिस्ट

0: गर्नु चाहिँ एकदमै इम्पोर्टेन्ट को एक्जिस्ट हुन्छ नि. तर त्यहाँ त्यो जग्गामा चाहिँ यस्तो इन्भाइरोमेन्ट चाहिँ त्यहाँ चाहिँ चरा पनि हुँदैन, बटरफ्लाई पनि हुँदैन, पनि त्यहाँ त केही पनि हुँदैन, मान्छे पनि बस्नु सक्दैन होला. किन भन्नु यो एनिमलहरू किन भएको हुन्छ, त्यो क्लिन एयर क्लिन वाटर हुनाले जे खान्छ होइन ल. हामीले जङ्गलमा जब हामी ट्राभल गर्दा चाहिँ चराले के चाहिँ खा फ्रुट्स खाँदोरहेछ, हामीले पनि खान्छ, हामी मर्दैन भन्छ नि ल. ओ त्यो चाहिँ उयो त्यो चाहिँ वी आर डिपेन्डेन्ट हुन्छ नि, इन्टरडिपेन्डेन्ट हो. त्यही कारणले हामीलाई चाहिँ यो बायोडाइभर्सिटी चाहिँ भेरी भेरी इम्पोर्टेन्ट, किन हाम्रो त माथि यो म्यानेजमेन्टहरू बनाएको छ अहिले, किन यो चाहिँ त्यही त यो सबै लास्टमा चाहिँ उनीहरूको अल्टिमेटली उनीहरूको गोल चाहिँ टु मिटिगेट द क्लाइमेट क्राइसिस, क्लाइमेट चेन्ज, ग्लोबल वार्मिङले गर्दा यो हाम्रो जति बायोडाइभर्सिटीहरू छ, इकोसिस्टम इकोलोजी जुन चाहिँ छ, उहाँहरूलाई चाहिँ प्रोटेक्ट गर्नु चाहिँ एकदमै इम्पोर्टेन्ट छ. त्यही अब हाम्रो बेसिकली हाम्रो त हाम्रो माथि त यति साह्रो प्राउड लाग्छ हाम्रो माथिको मान्छेहरू कि यति साह्रो अवेर भएको छ कि हामीले त त्यो बायोडाइभर्सिटी डिक्लेयर हेरिटेज साइट पनि डिक्लेयरहरू गरेको छ. त्यो डिक्लेयर गर्नु लागि पनि इट्स नट जस्ट ओभरनाइट भएको पनि होइन, हाम्रो मान्छेले पुरै एकदमै त्यसमा पुरै काम गरेर त्यसको यो क्राइटेरिया फुलफिल गर्नु पर्यो. त्यो क्राइटेरिया फुलफिल गर्नु त्यो बायोडाइभर्सिटीलाई चाहिँ साँच्चै डिक्लेयर गर्नु कि नगर्नु जस्तो त्यसै त डिक्लेयर हुँदैन. त्यो क्राइटेरिया फुलफिल गराउनु लागि चाहिँ कति मेहनत गर्नुपर्छ, त्यो गरेर चाहिँ लाइक यु विल गेट द्याट यो स्टेटस पाउँदो रहेछ.
1: त्यही त अब हाम्रो अहिले प्रधानमन्त्रीजी आउनु भएको थियो अघि, उहाँले के भन्छ धरतीको स्वर्ग भन्नुभयो सिक्किमलाई, अनि अर्किड गार्डन भनेर भन्नुभयो. त यो सबै कुरा त वातावरणसँग नै हाम्रो कनेक्टेड छन् होइन. अनि तपाईँले ठिकै भन्नुभयो कि यो त्यसको एकदमै जरुरत छ बायोडाइभर्सिटीको. अनि यो सहरी वनहरूले चाहिँ सहरको जीवनस्तर सुधार्नमा चाहिँ कस्तो भूमिका खेल्न सक्छ?
0: अहिले हेऱ्यो भने मान्छेहरू चाहिँ मेन्टल हेल्थ इस्युज पुरा हुँदैछ
1: हजुर
0: होइन ल. किन अर्बनाइजेसन भयो भने सानो फ्यामिली छ, अब अर्बनाइजेसनमा चाहिँ मैले गान्तोकमा हेरेँ पनि लट अफ माई फ्यामिली अब पेरेन्ट्स आर ब्याक एट होम, घरमा छ, नानीहरू बाहिर विदेशमा काम गरिरहेको छ होइन. सपोज यसो फरेस्ट जुन चाहिँ अर्बन फरेस्टहरूलाई उयो गरेको छ भने त्यो छ भने हामी छेउछेउमा पार्क जस्तो बनाइदियो भने दे क्यान गो एन्ड ह्याभ अ इभिनिङ वक, मर्निङ वक.
1: अनि मैले चाहिँ यो के विद्यालय र युवा संस्थाहरू जुन छन् यिनीहरूले चाहिँ वातावरण संरक्षणमा चाहिँ कसरी चाहिँ आफ्नो योगदान दिनु सक्छ?
0: उनीहरूको मध्ये धेरै किन वान थिङ चाहिँ अब यो स्कुल स्टुडेन्ट भयो कलेज स्टुडेन्टमा चाहिँ म्यान पावर बेसी छ. सो तपाईँहरूले प्लान्टेसनको लागि ड्राइभ गर्नुपर्यो भने वी क्यान युज देम एज अब वान अफ द म्यान पावर फर प्लान्टेसन होइन. उहाँहरूले चाहिँ एउटा फेरि एकमा उहाँहरूलाई पनि रियलाइजेसन दिनुपर्छ किन अहिले उहाँहरूले प्लान गरेको छ भने चाहिँ उहाँकै लागि नै यो बेनिफिट
1: हो
0: भविष्यको लागि, किन उहाँहरूकै नानीहरू हो, उहाँकै फ्युचर हो होइन ल. अन्त उहाँहरूलाई चाहिँ यो चिजहरूलाई ड्राइभ गर्नु, किनभने अहिले बन्नु पर्यो भने ड्रग्सहरू बढिरहेको छ, एल्कोहलको प्रब्लम भइरहेको छ, उनीहरूको माइन्डलाई चाहिँ डाइभर्ट गरेर इफ यु क्यान डु इको क्लब त बनाएर, ग्रिन क्लब बनाएर होइन, प्लान्टेसनहरू गराइराखेर प्लान इन्भाइरोमेन्टको यो के भन्छ महत्वपूर्ण हुनलाई बुझाइ पनि इन्भाइरोमेन्ट एज सच. अब मैले भने नि त्यो 5 जुनमा मात्रै नगर्नुहोस् होइन ल, जुन 4-5 मन्थ चाहिँ हामी युटिलाइज गरौँ कि अब प्लान्टेसन गर्नुपर्ने हुन्छ नि ल, त्यो गरेर चाहिँ अब हाम्रो त स्टेट सानो छ, जग्गा सानो छ होइन ल. त्यही कारण इट बी भेरी इजी गर्नु पनि इम्पोर्टेन्ट पनि छ, किनभने जग्गा हाम्रो त एरियै कम्ती छ सिक्किमको. त्यसले गर्दा के अरे भुटानकै हेर्नुहोस् न, भुटानको अहिले क्विन अब अहिलेको प्रेजेन्ट क्विनले त उसको बर्थडेमा त ल्याक्स एन्ड ल्याक्स, तर कसले गराउँदैछ, सबै स्टुडेन्टहरूले गर्छ, त्यहाँको कलेज स्टुडेन्ट स्कुल स्टुडेन्टले गर्दा चाहिँ एकदमै सजिलो हुन्छ त्यो त्यो मिसनलाई कम्प्लिट गर्नु, सक्सेस गराउनु चाहिँ.
1: र यो पाराले चाहिँ हामी जुन युवा शक्ति छ त्यसलाई हामी सही दिशामा च्यानलाइज पनि
0: गर्नु सक्छ
1: लाग्छ हजुर. अनि मालमिची सिक्किमलाई चाहिँ भारतको सबैभन्दा वातावरण प्रति सचेत राज्यहरू मध्ये एक किन चाहिँ मानिन्छ?
0: किनभने हाम्रो चाहिँ 60% अफ यो स्टेट चाहिँ कभर बाई फरेस्ट हो. तर अब अलिकति जस्तो पनि मैले भने नि हाम्रो कम्पेयर टु अदर स्टेट हाम्रो मान्छेहरू चाहिँ एकमा चाहिँ अब हाम्रै अब एज अ म कम्युनिटी जुन लेप्चा कम्युनिटी मगाउँछ, हामी त इन्भाइरोमेन्टलाई त पुज्नेवाला हो. बी अब हाम्रो भुटियाहरूले पनि कञ्चनजङ्घालाई मान्छ, त्यही कारण पम्लक्स जस्तो एउटा चाहिँ फेस्टिभल छ जो चाहिँ हामीले चाहिँ प्रकृतिलाई पूजा गर्ने हो. हामी त प्रिजर्भेसन र कन्जर्भेसन त कुरै आउँदैन. जब हाम्रो खुनमै या हाम्रो एउटा कल्चरमै छ सिक्किम मिस एज अ होल कि हामीले त प्रकृतिहरू मान्छौँ. हिन्दूहरूले पनि त्यो डाँडा काँडाहरू मानेको देख्यो होइन ल, यो खोला नालाहरू हुनाले पनि मान्छ होइन ल.

0: अनि सिक्किमलाई अब अर्ग्यानिक स्टेट भन्छौ कि, अनि यो सिक्किमको अर्ग्यानिक खेती जुन मोडेल छ यसले चाहिँ वातावरणीय दिगोपनमा चाहिँ कसरी चाहिँ योगदान पुर्याएको छ त्यो बारेमा हामीलाई?
1: अब अर्ग्यानिक, अब यो पनि अलिकति कन्ट्री मलाई चाहिँ कन्ट्रडिक्ट लाग्छ। अब हाम्रो स्टेट त एकदमै अर्ग्यानिक स्टेट भनेर मानिन्छ, सुन्दा त एकदमै राम्रो लाग्छ नि। हाम्रो फार्मर्सहरू अहिले त जुन च्यालेन्ज भयो यो अर्ग्यानिक मिसनलाई यो कम्प्लिट गर्ने, किन भनौँ वान फ्यामिली वान जबले गर्दा हाम्रो युथहरू सबै गभर्मेन्टमा बस्यो। अब म आफै म त एउटा सानो होमस्टे चलाउँछु होइन ल, होमस्टेको बादमा मैले अर्ग्यानिक फार्मिङ पनि गर्छु, तर फार्मिङहरू गर्दा मान्छेहरू पाउँदैन, खेतला पाउँदैन होइन ल। तर मैले देखेको यो फार्मिङ गर्दा चाहिँ नि मलाई जुन प्रकारको पिस, जुन प्रकारको एउटा ह्याप्पिनेस पाउँछ, यो चाहिँ गर्नुपर्ने रहेछ जस्तो लाग्यो। किन मलाई जुन प्रकारले इम्प्लोइमेन्ट दिँदैछ नि, उहाँहरूलाई चाहिँ मोर अर्ग्यानिकमै अब कामहरू गरेर अर्ग्यानिक फार्मिङलाई नै उयो गर्यो भने चाहिँ, किनभने सबै अर्ग्यानिक गर्यो भने चाहिँ सबै सेल्फ सफिसियन्ट एउटा हुन्छ। सपोज होल हाइवे बन्द भयो अरे जब डिजास्टरले गर्दा पनि, त अब हामीले बाहिरबाट डिपेन्डेन्ट गर्यो हामीले के गर्नु सक्यो भने त साह्रो पर्छ। वेरस अब 2023 जब फ्लड आयो नि जङ्गुमा, प्राय जस्तो स्टिल अर्ग्यानिक फार्मिङ, हामी त कोदो रोप्छ, गहुँ रोप्छ, फापर रोप्छ, त्यति डर भएन कि जतिको लाचेन लाचुङलाई भयो। किन लाचेन लाचुङ त फुल्ली डिपेन्ड अन टुरिज्म भयो नि, त्यो कारण अर्ग्यानिक फार्मिङ गरेको बा उहाँले साइड साइडमा त्यस्तो उयो त्यति उयो हुन्थेन, उनीहरू क्षति हुन्थेन। त्यही कारणले यो चिज पनि अब अर्ग्यानिक फार्मिङ नट ओन्ली फर द क्लाइमेट चेन्ज एन्ड अल, फर द सस्टेनेबल, फर डिजास्टरको टाइममा छ नि ल, को लागि पनि एकदमै एकदमै इम्पोर्टेन्ट लाग्यो भयो होला। तर अहिले हेर्नुहोस् त, इफ मैले जङ्गुमा देख्दैछ यङ यङहरू मान्छे खस्दैछ, यति बिघ्न डेथहरू हुँदैछ, त्यो पनि एउटा रिजन होला। त्यही कारणले यो अर्ग्यानिक फार्मिङलाई फोकस गरेर अझै योलाई अझै यसमा पोलिसिस के अब यो एड गर्नुपर्ने, एड गरेर यसलाई चाहिँ जुन अझै यसलाई चाहिँ पुरै चाहिँ गरेको चाहिँ एकदम गभर्मेन्टलाई पनि राम्रो हो, हाम्रो पब्लिक हाम्रो कम्युनिटीलाई पनि राम्रो हो
0: एकदम। अनि जसरी टुरिज्म चाहिँ अब सिक्किमको एउटा वान अफ द मेन इन्डस्ट्री हो कि, यति पर्यटकहरू आउँछन्, अहिले पनि आइरहेकै छन्। अनि यो सिक्किममा चाहिँ जुन वनहरू छ, फरेस्टहरू छ, त्यसले चाहिँ पर्यावरणीय पर्यटन अथवा इको टुरिज्म जसलाई हामी भन्छौँ, त्यसलाई र स्थानीय मान्छेहरूले जुन उनीहरूको जीविकोपार्जन छ त्यसमा चाहिँ कसरी चाहिँ योगदान पुर्याउन सक्छ?
1: म आफै एउटा होमस्टे चलाएकोले गर्दा हाम्रो त्यो इन्डस्ट्री चाहिँ किन जुन प्रकारले अब हामीले चाहिँ सिक्नुपर्छ हाम्रो छेउछिमेकी लाइक भुटान जस्तो, भुटानमा अहिले इन्डियाको लागि भिजा लाग्छ पर डे 1250 लाग्छ भन्दैछ एन्ट्री होइन, त्यस्तो पऱ्यो त्यो त एउटा क्वालिटी उयो नि छुट्टिहाल्छ। तर हाम्रो चाहिँ मैले के देखेँ भने चाहिँ एउटा डिपेन्डेन्ट छ अब हामीले होइन, तर हामीले चाहिँ यसमा चाहिँ अलिकति क्वालिटी राखेर हाम्रो रेट अलिक बढाएर है, अन्त हामीले चाहिँ सर्भिस राम्रो दिनु सक्यो दिएर चाहिँ अब हाम्रै अर्ग्यानिक प्योर अर्ग्यानिक खानु लागि मान्छे कति आउँछ, किन हेल्थ कन्सियसहरू पुरा देख्यो, किन फापर यो कोदोहरू त पुरा खानु अब त्यस्तो फुडहरू खानु आउँदा चाहिँ दे आर विलिङ टु पे। त्यही कारण चाहिँ हामीले चाहिँ अलिकति क्वालिटी बेसपट्टि चाहिँ गरे पनि चाहिँ हामीलाई एकदमै राम्रो हुन्छ। टुरिज्ममा चाहिँ के हुन्छ भने एउटै फ्यामिलीलाई हुँदैन, इट्स इन्टायर त्यो बस्ती जो बस्तीलाई गर्दैछ उयो टुरिज्म गर्दैछ।
0: अनि मैले चाहिँ आजभोलि यो हाम्रो हिमाली जुन पारिस्थितिक प्रणाली छ यसले धेरै किसिमका चुनौतीहरूको सामना गरिरहेको छ, त त्यो जुन प्रमुख वातावरणीय चुनौतीहरू तपाईँको नजरमा चाहिँ के हुन् तिनीहरू?
1: यो च्यालेन्जेसहरू त अब सपोज तपाईँले हेर्नु जम्मू एन्ड काश्मीरदेखि लिएर उत्तराखण्डदेखि लिएर हिमाचलदेखि लिएर इभन नेपाल पनि हेर्नु हेर्ने पनि होइन ल, त्यहाँदेखि सिक्किम हेऱ्यो, अरुणाचल हेर्नु गयो भने यो वान अफ द बिगेस्ट च्यालेन्जेस हाइड्रो पावर प्रोजेक्ट एकदम ठुलो ठुलो ठुलो ठुलो भयो होइन ल। तर हामीले भन्छ हाम्रो मान्छेहरूलाई डेभलपमेन्ट चाहिन्छ, डेभलपमेन्ट पनि चाहिन्छ, त्यो डेभलपमेन्ट हुनुपर्छ। हामीले चाहिँ त्यही इको टुरिज्महरू भयो, मिनी या माइक्रो हाइड्रो पावर, इलेक्ट्रिसिटी त चाहिन्छ, किन जुन प्रकारले अहिले यस्तो गरम भइरहेको बेला त फ्यान चाहिन्छ, हामीले बुझ्छ। त्यही कारण चाहिँ तर हामीले चाहिँ भनेको बनाइहाले भए पनि माइक्रो र हाइड्रो त्यो मिनी हाइड्रो प्रोजेक्ट बनाएर चाहिँ त्यो गइरहेछ। च्यालेन्जेस त त्यही इन्भाइरोमेन्ट, अब त्यो फेरि जुन प्रकारले म्यासिभ स्ट्रक्चर बनाउँदैछ, पहिला 3 तालामा त किन बनाउँछ, अहिले पनि भुइँचाल आउँदैछ, फिलिपिन्समा 7.8 आउँदैछ, यो त त्यो यो त रियालिटी हो नि। अब यो बेल्ट पनि पहिला हाम्रो 2011 त आएकै हो, 6.7 या 6.8 आएकै हो, कति डरलाग्दो मान्छे मर्यो, कति डिस्ट्रक्सन भयो। अब टाइममा पानी पर्दैन, अब रिसेन्टली हेर्नु अक्टोबर नोभेम्बर डिसेम्बर 6-7 महिना पानी पर्यो, कस्तो डस्ट कस्तो ड्राई थियो, अन्त अहिले पानी फेरि हिउँ पर्दैछ अप्रिल मेसम्म। त्यही कारणले अब मलाई चाहिँ फिलहाल लाग्छ यो विन्टर चाहिँ एक्सट्रिम विन्टर हुन्छ कि भन्ने मात्रै डर होइन, यसको लागि प्रिपेयर अब भन्नै सक्दैन. अहिले यस्तो क्लाइमेट चेन्जेसहरू हुँदैछ होइन, अब यो जब पानी नै छैन पनि, अब इन्डियाको जुन चाहिँ डेटा हेर्नुहोस् न, अलमोस्ट ठुल्ठुलो स्टेट्सहरू त ग्राउन्ड वाटर नै सुक्दैछ भन्दैछ. अब उनीहरूको इमेजिन ग्राउन्ड वाटर सुक्दैछ भने त हामी त एउटा माउन्टेनस ग्राउन्ड वाटरमा डिपेन्डेन्ट छैन नि, हामी त ग्लेसियरमा डिपेन्डेन्ट छ. अब हामीले ग्लेसियर्सहरूलाई नै प्रोटेक्ट गर्नु पर्यो भने हामी पानी कहाँबाट खाने, अब यो चिज अन्त अर्ग्यानिक फार्मिङ कहाँबाट गर्ने, इको टुरिज्म कहाँबाट गर्ने होइन, त्यसले गर्दा चाहिँ एकदमै सबैजना सतर्क हुनु पर्यो होइन. ल मेटेरियलिस्टिक मात्रै भएर हेरेर हुँदैन.
0: वाटर सेक्युरिटीसँग चाहिँ फरेस्टहरू चाहिँ वनहरू चाहिँ कसरी कनेक्टेड छ, कसले योगदान दिन सक्छ?
1: यो जुन चाहिँ अब हामीले प्लान्टेसनहरू गर्छ किन गर्छ भने चाहिँ प्लान्टेसन यो प्लान्टहरू छ भने चाहिँ रेन फरेस्ट पनि हुन्छ जस्तो लाग्यो. किनभने यो जति प्लान्टेसनले अक्सिजनहरू दिन्छ, जुन चाहिँ यो वाटर साइकल जो चाहिँ पानी माथिबाट बग्दै बग्दै उडेर जान्छ, जुन चाहिँ क्लाउड्स भएर जान्छ, जहाँ चाहिँ सफा वातावरण छ, चिसो वातावरण छ, देन फर्मेसन अफ क्लाउड्स, देन रेन, त्यहाँदेखि चाहिँ इट्स डिपेन्ड अब त्यसले चाहिँ पानीहरूलाई चाहिँ त्यो रिटेनहरू गरेर चाहिँ त्यसरी चाहिँ हाम्रो लेक्स भयो, हाम्रो त्यो पन्ड्सहरूलाई चाहिँ बसेर चाहिँ अन्त इभन त्यो ग्लेसियर्सहरूलाई त्यहाँनिर सो इट यो इन्टरडिपेन्डेन्ट हो नि ल, एउटा छैन पनि अर्कोलाई हानि भइहाल्छ.
0: अनि
1: त्यो फरेस्ट छैन भने यहाँ पानी नै हुँदैन. नर्थ सिक्किमको म्याप हेऱ्यो भने म्याक्सिमम फरेस्ट, अन्त हाम्रो त पपुलेसन हेऱ्यो भने एकदमै कम्ती छ नर्थ सिक्किममा, तर बेसी जो चाहिँ फरेस्ट भएर, त्यो फरेस्ट बेसी भएर त पानी परेर त्यही कारणले टिस्टामाथि नर्थ सिक्किमबाट बग्छ, किन फरेस्ट बेसी नर्थ सिक्किममै छ, बगेर उँधो वेस्ट बेङ्गलदेखि अल्टिमेटली बङ्गलादेशदेखि त बे अफ बेङ्गलमा फ्लो हुन्छ.
0: अनि यो जुन सिक्किम जस्ता जुन राज्यहरू छन् यिनीहरूले चाहिँ जलवायु अनुकूलन क्षमता जसलाई कि क्लाइमेट रेजिलियन्स भन्छ, त्यो बढाउन चाहिँ कस्ता उपायहरू अप्नाउन सक्छन् तपाईँको विचारमा?
1: साइन्स एन्ड टेक्नोलोजीले साइन्टिस्टहरू पठाएको, एक्सपर्टहरू पठाएको छ स्टडी गर्नु, कि उनीहरू पहिला त आई थिङ्क यो लद्दाखको मान्छेलाई पनि भेटेर त्यो पहिलाको सरकारमा चाहिँ वाटरहरूलाई ओभरफ्लो गरेर चाहिँ निकालेको त्यस्तोहरू काम गरेको रहेछ. अब त्यो वाटर फ्लोहरू निकालेको यो कामहरू गरेको रहेछ, तर यो चिजहरू चाहिँ बन्द गर्नु पर्यो होइन. अब जुन चाहिँ अब अहिले चाहिँ हामीले चाहिँ मलाई चाहिँ के दुःख लाग्छ भने चाहिँ अब ग्लेसियर लेक त यो फ्लड त आउँदैन भनेर होइन नि, अब क्लाइमेट चेन्ज त भइरहेको छ, फ्लडहरू आइरहेको छ, त्यो एउटा चाहिँ उनीहरूले अझै राम्रो सोच्नु पर्ने टाइम छ होइन ल. त्यहाँदेखि चाहिँ अरू चिज चाहिँ यो जुन जुन ठुल्ठुलो त्यो अब यो फार्मास्युटिकल कम्पनीजहरू चाहिँ यत्रो डरलाग्दो पोल्युसनहरू जान्दैछ, त्यहाँनिर बर्नहरू हुँदैछ, त्यसको वेस्टहरू अल्टिमेटली हाम्रो खोला नालामै पस्दैछ. अन्त मान्छेहरूले फिसहरूको एक्वेरियमको कुरा गर्नु पर्यो, हामीले इन्भाइरोमेन्टमा त हामीले मान्छेको कुरा मात्रै गर्नु पर्दैन, सबै त्यो चरा चरङ्गीदेखि लिएर यो फिसहरूको लागि पुरै उनीहरूको लागि पनि हामीले भुल्नु पर्यो, किन फिसरी डिपार्टमेन्टहरू हुनुहुन्छ होइन ल. त्यही कारणले त्योहरूलाई चाहिँ अलिकति एकदम इम्पोर्टेन्ट जस्तो लाग्यो होइन, हामीले चाहिँ प्लान्टेसन चाहिँ गर्नु सक्छ त्यो जग्गालाई रोक्नु, किन प्राय पहिरोै पहिरो आएको छ, त्योहरू गर्नु चाहिँ इम्पोर्टेन्ट छ. अन्त 8 to 10 kilometers यस टिस्टा छ, यसलाई चाहिँ यसलाई रिभराइन सेन्चुरी भनेर डिक्लेयर गऱ्यो भने चाहिँ एकदम हामीले टुरिज्म पोइन्ट अफ भ्यू राफ्टिङहरू गर्दा पनि हुन्छ टुरिस्टहरूलाई होइन, किनभने यो एकदम करेन्ट भएको खोला हो. त्यसमा त्यो बेल्टमा चाहिँ बायोडाइभर्सिटीको कुरा गर्नुभयो नि, एकदम रिच इन बायोडाइभर्सिटी, यो बेल्टमा चाहिँ चरा चरङ्गीदेखि खल त्यहाँदेखि चाहिँ यो फिसहरू, त्यो फिस चाहिँ फेरि हाम्रो एज अ कल्चरल राइटमा चाहिँ बुङथिङ यो सामन्सहरू हुन्छ नि जब पूजाहरू गर्दा चाहिँ निकै खोलाकै उयो चाहिन्छ, माछा चाहिन्छ, खोला नाला बचाउनै पर्छ होइन ल. यो आफ्नो एउटा कल्चरल राइट हो, कुनैको कल्चरल राइटलाई चाहिँ त्यो भोइलेट गरेर चाहिँ कुनै आफ्नो त्यो इन्ट्रेस्ट पुरा गर्नु चाहिँ त्यो चाहिँ अलिकति अब सक्दैन जस्तो लाग्छ.
0: हजुर, अनि अब यसको लागि चाहिँ हामीले जुन ट्री कभर छ त्यो अब इन्डियामा होस् वा सिक्किममा होस् त्यो चाहिँ हामीले बढाउनु पर्छ, अनि त्यसको लागि चाहिँ कस्ता नीतिहरू हुन चाहिन्छन् तपाईँको विचारमा?
1: पोलिसिज चाहिँ एकदमै अब कम्युनिटी बेस्ड हुनु पर्यो होइन ल. पोलिसी चाहिँ यस्तो पोलिसिज अब कम्युनिटी मैले रिसर्च गरेको थियो मेरो काममा, कि रिसर्चमा चाहिँ वाट टाइप अफ डेभलपमेन्ट, कस्तो डेभलपमेन्ट चाहिँ चाहियो. कम्युनिटीले चाहिँ भन्छ सरकारलाई कि मलाई घर चाहियो, तपाईँ घर बनाइदिए, मलाई रोड बनाइदिए, मलाई हामीलाई रोडको जरुरत छ, तपाईँ रोड बनाइदिए. मैले स्टिल रिमेम्बर त्यो ब्लुमिङ सिक्किम भन्ने यङ एउटा क्लब रहेछ, उहाँले त थुप्रो प्लान्टेसनहरू गर्छ अन्त क्लिन एयर ड्राइभ पनि गर्छ. सो हो त्यस्तो नि, त्यो भन्नै पर्दैन गभर्मेन्टले कि त यु हेभ टु डु इट भनेर.

0: विलिङ टु डु बिकज अलिकति त हाम्रो मन चाहिँ माया चाहिँ छ कि जग्गाको कि वी हेभ टु डु समथिङ भन्ने चाहिँ छ सबैकोमा.
1: अन्त्यमा चाहिँ एक प्रश्न जुन जसबाट हामीले कार्यक्रमको थालनी गरेको थियौं, यो जुन एक पेड़ माके नाम अभियान छ यसको सफलतालाई चाहिँ तपाईँले कसरी मापन गर्नुहुन्छ, कतिको सफल छ यो?
0: त्यही भनेको सफल छ कि छैन त रिभ्यू गर्नु पर्यो.
1: हजुर,
0: अब गभर्मेन्टले रिभ्यू गरेको छ कि छैन त्यो त मलाई याद भएन. जुनै चिज पनि रिभ्यू गरेको चाहिँ राम्रो हो होइन ल. तर अब जति मैले भन्दैछु नि ल, यो जुन चाहिँ पोलिसी छ एकदमै मनमै लाग्ने उयो कुरै आमाको कुरा छ. त्यही माथि आमा बिङ अब इन्भाइरोमेन्टको ले गर्दा गभर्मेन्टको यस्तो यस्तो पोलिसिस आउँदा त हामीलाई त जुन जोस हुन्छ काम गर्नु अझै. तर अब यो माके पेड चाहिँ कन्टिन्यू गर्नु पर्यो. तर मैले भनेको नि त्यो रुख एउटा रोप्यो छोडिराख्नु भएन, त्यो रुखलाई चाहिँ हरेक सालमा
1: उम्रेको
0: स्याहार पुर्याउनु पर्यो होइन ल. म आफै पनि त म कति प्लान्टेसन गर्छु, कति त मैले लास्ट इयर चाहिँ 100 मैले चेरी रोपेको थियो तर यसपालि 10 मात्रै उम्रेछ. सो यो रिभ्यू हुनु चाहिँ एकदमै जरुरत छ. हरेक लान्थ्यो हामी प्लान्टेसन त्यति बेला चाहिँ त्यो फरेस्टर्सहरूले हामीले सिकाएको कि पानी चाहिँ त्यो बिरुवा रोपेर चाहिँ अलिकति खोल्टा राख्यो भने चाहिँ पानी जन्मियो भने चाहिँ त्यो बिरुवा मर्छ भने. त्यो बिरुवा रोप्दा चाहिँ माटो चाहिँ पानी जमिनु नहुने खाले चाहिँ त्यसरी रोप्दा अन्त रोपिसकेर चाहिँ तान्नु पर्दो रहेछ नि. तानी सट्टै आइहाले पनि त्यो बिरुवा सर्भाइभ गर्दैन अरे, एकदमै टाइट हुनुपर्छ अरे त्यो होल्ड गर्नुपर्ने. त्यही कारण चाहिँ यो रिभ्यू गर्नुपर्छ है. अब यो चिज चाहिँ मैले मात्रै यसको त्यो के भन्छ फिडब्याक दिनु पनि सहेन किन भनौँ. अब किनभने मेरोमा त्यति डेटा छैन कि कहाँ कति प्लान्टेसन भएर कति हुर्क्यो या कति हुर्किएन. म आफै पनि प्लान्टेसन गर्छु, कतिहरू चाहिँ मर्छ. त्यही कारण अब जो अन्त जो पनि प्लान्ट काठहरू काट्छ रुखहरू काट्छ भन्छ कि एउटा रुख काट्यो भने 10 रोप्नुपर्छ भनेर. तर 10 रोप्दा भने 10 उम्रेकै त्यो उम्रेकै उम्रेन. त्यो एउटा हामीले एउटा फ्रेमवर्क बनाउनु पर्यो कि त्यो एउटा पक्का नै कन्सर्न यो मैले रुख एउटा रोप्यो यसको त 10 10 झाँक्नु पर्ने खालि चाहिँ त्यसो फिलिङ चाहिँ हुनुपर्छ. आफै सिन्सियर भए पनि त यो चिजहरू त त्यति उयो पनि डिफिकल्ट पनि होइन.
1: त तपाईँले हाम्रो यहाँ आकाशवाणी गान्तोकको स्टुडियोमा आएर यति महत्वपूर्ण र रोचक जानकारी दिनुभयो र म आश्वस्त छु कि हाम्रा श्रोता वृन्दहरूले यसबाट केही न केही लाभ जरुर उठाउनेछन्, यसलाई चाहिँ इम्प्लिमेन्ट पनि गर्नेछन्, उनीहरूले आफ्नो लाइफमा उनीहरूले आत्मसात पनि गर्नेछन्.